0: मान्छे घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
8: मोबाइल 97460045।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो। ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ, ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
13: जान त जाने, बरु कहाँ जाने होला खै।
12: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
14: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
15: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिलसिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 10 गते शनिबार, सन् 2026 सेप्टेम्बर 26 तारीख भदौ शुक्ल पक्षको पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई।
0: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
1: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
4: हामीले घरभित्र नै अन्तर्राष्ट्रिय रूपमा भनेका कुराहरूलाई लागू गर्न जरुरी छ कि त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्नु पर्यो नि त।
0: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
1: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढ़ी आएको छ। संखुवा सभाको अरूण, पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावा हुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सी सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
6: लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क संचालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर ज्यामिरे घाट गजुरी नजिकैको बांगेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौँडा काठमाडौँ आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि नै बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम क्षेत्रका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावित सहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भए अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराको विष्णुपुर गाउँपालिका एकका किसानले झण्डै 2 बिघा जमीनमा लगाएको खुबारीमा क्षति पुगेको छ। यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ।
6: लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ। लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बढ़ाइरहेका बेला सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नुपर्ने भएको हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गर्नुभयो। भारतबाट आयात बढ़ाएर काम गरिरहेका थियौं, यही बेला पुनः सड़क अवरूद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ। उहाँले भन्नुभयो, यद्यपि हामीले जति सक्दो धेरै ग्यास बजारमा पठाउन प्रयास गर्दै आएका छौं। हिजो शुक्रबार 40,000 भन्दा बढ़ी ग्यास सिलिण्डर उपत्यकाका विभिन्न डिलर मार्फत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। पेट्रोल, डिजल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ। लगातारको वर्षाले सड़क अवरूद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो। वर्षा शुरू भएपछि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रने तरकारीको परिणाम घटेको छ। सबैजसो तरकारीको भाव बढ़ेको छ। सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: काया कैरनमा राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924, 5670-925।
9: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता अत्यन्तै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास, एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई, मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज लगायतका खबर प्रस्तुत गर्यौं।
6: बाँकी प्रसंग प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गएको भदौ 10मा आएको भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो। न्यूयोर्कमा आयोजित 81औं महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको बारे प्रस्ताव राख्नुभयो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको समेत माग गर्नुभयो। मल इन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीले आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारका प्रतिबद्धता रहेको पनि उहाँले सुनाउनुभयो। यससँगैका प्रधानमन्त्रीहरूले मुख्यत अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील देश, नेपालको विकास संरचना, शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषय उठाउने गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले भने एक महिना अघि भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई राष्ट्रसंघीय महासभामा सम्बोधनको मुख्य आधार बनाउनुभयो। सम्बोधनमा उहाँले भोटेको त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई विश्व समुदाय समक्ष उठाउनुभयो र ध्यानाकर्षण गराउनुभयो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेको जोखिमबारे चेतावनीसँगै विश्व व्यवस्थामा रहेको असमानतामाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ। साथी महेश गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गरेको सम्बोधनको कूटनीतिक अर्थ के हो भनेर जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठलाई सोध्नु भएको छ।
13: मलाई चाहिँ पूर्ण नै लाग्यो त्यो सम्बोधन र त्यसमा समेटिएका शब्दहरू, त्यसको भावहरू पनि सन्तुलित र गहकिलो नै छन्। यो एक दशक यताको विभिन्न कालखण्डमा नेपालबाट गएका प्रतिनिधि मण्डलहरू, कहिले प्रधानमन्त्री, अन्यहरूले उठाएका कुराहरूकै निरन्तरता हो कि। हामीले प्राय जसो यही जलवायु न्याय, हिमालय पग्लेको, जलवायु परिवर्तनले गर्दा हिमालय क्षेत्रलाई बढी प्रभाव पारेको कुराहरू नै विगतदेखि उठाउँदै आएको छौं र त्यसैको कडी हो। तर अहिले त्यो कुरा किन महत्वपूर्ण भयो भने, अहिले जुन रसुवाको बाढ़ी आयो त्यसले चाहिँ ठूलो जनझनको क्षति गर्यो र त्यो भन्दै आएको कुरालाई अहिले चाहिँ एकदमै प्रासंगिक बनाइदियो। पैसाको मात्रै कुरा गरिनु भएन, जस्तै तथ्याङ्कको साझेदारी, सहकार्यको कुराहरू पनि गर्नुभएको छ कि।
14: जलवायु न्यायको आवाज चाहिँ त्यो मञ्चमा चाहिँ कतिको सुनिन्छ र यसले ठोस नतिजा दिन सक्छ कि सक्दैन होला?
13: विश्व व्यवस्था अहिले चाहिँ खलबलिएको छ। त्यो अवस्थामा संयुक्त राष्ट्र संघ आफैमा कमजोर भएको, उसले आफ्नो भूमिका गतिलोसँग निर्वाह गर्न नसकेको भन्ने सम्बन्धित मान्छेहरूको बुझाइ छ। त्यो भएर अब ठ्याक्कै उठाउँदैमा प्रभाव परिहाल्छ भन्ने कुरा होइन, तर त्यहाँ उठाउनु पर्ने कुरा चाहिँ उठाइया छ। अब प्रशासनिक संरचना विश्व व्यवस्थामा छ, त्यसले गर्दा एकदमै टाइम चाहिँ लाग्छ। अहिले हामीले न्यायको कुरा गर्नु साथै त्यो न्याय पाइहाल्छौ, भोलि नै त्यो आइहाल्छ भन्ने पनि होइन, तर यसको प्रयास चाहिँ निरन्तर रूपमा गरिराख्नुपर्छ। र अर्को भनेको जस्तै अब न्याय माग्ने कुरा त उहाँले गर्नुभयो, तर त्यसपछि के गर्ने त? अब निरन्तर रूपमा हामीले अब विशेष गरेर वैदेशिक सहायतालाई अब पुनर्निर्माण पुनर्स्थापनाहरूमा परिचालन गर्नको लागि अलिकता अन्य देशहरूले कसरी गरेका थिए, जस्तै पाकिस्तानले होइन एउटा दाताहरूको लगानी सम्मेलन गरेका थियो, भूकम्पपछि हामीले त्यस्तै किसिमको लगानी सम्मेलन गऱ्यौं होइन, अब त्यस्तै गर्ने हो कि वा अब कसरी जाने भने, अब त्यो भाषणलाई एक्सनमा ट्रान्सलेट गर्नु पर्यो। अब चाहिँ
14: जुन अहिले सम्बोधन गर्नु प्रधानमन्त्रीले, अब यसलाई चाहिँ कूटनीतिक रूपमा निरन्तरता दिन र हाम्रो आवाज सुनाउनको लागि चाहिँ हाम्रो तर्फबाट अब के गर्नुपर्छ?
13: हामीले सहयोग चाहिँ माग्ने, तर आफ्नो कुराहरूलाई चाहिँ जतन नगर्ने भने अन्तर्राष्ट्रिय मञ्चमा उठाइदिने कुरा मात्रै हुन्छ कि। हामीले घरभित्र नै हामीले अन्तर्राष्ट्रिय रूपमा भनेका कुराहरूलाई त्यसलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्न पर्यो नि त।
5: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ। काया कैरनमा फेरि खबरको सिलसिला। भोटेकोशी बाढ़ीको एक महिना पूरा भएको छ, तर 5,550 जना अझै बेपत्ता छन्। अहिलेसम्म 1,453 जनाको शव भेटिएको छ। बाढ़ीमा बेपत्ता मध्ये जीवितै भेटिने सम्भावना कम हुँदै गएको तथा शव पनि भेटिन छाडेपछि सरकारले खोज तथा उद्धारको कामबाट सुरक्षाकर्मीको संख्या घटाउने तयारी गरेको छ। पछिल्ला 3 दिन यता शव भेटिएका छैनन्। रसुवा र नुवाकोटका जलविद्युत आयोजना मध्ये माथिल्लो त्रिशुली त्रिशुली एक बाहेक अरूको खोजीको काम लगभग बन्द गरिएको छ। त्रिशुली एकमा खोजी भइरहेको छ। चिलिमी लाङटाङ जलविद्युत आयोजना भने खोजीको काम समाप्त भएको भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अझै पनि खोज उद्धार सब व्यवस्थापन तथा पुनर्स्थापनामा 20,000 सुरक्षाकर्मी खटिएका छन्। अब त्यो संख्या क्रमशः घटाउँदै लैजाने तयारी छ। नेपाल प्रहरीले रसुवा नुवाकोट र धादिङमा समन्वय गर्न खटाएका उच्च अधिकारीलाई फिर्ता बोलाइसकेको छ। यद्यपि सुरक्षाकर्मी खटिएको प्रहरी प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ, सेनाले पनि संख्या घटाउन थालेको छ। अब पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउने सरकारको तयारी छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना रहेको हो। यस्तै बेपत्ताहरूलाई मृतक सरह राहत दिन कानून संशोधन पनि गर्ने तयारी रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अमेरिका इजरायल र इरान बीच गएको फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र श्रम बजार र हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19,00,000 नेपाली कार्यरत छन्। मध्य पूर्वको तनावपछि त्यहाँ कार्यरत कति नेपालीले रोजगार गुमाए वा बेतलबी विदामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गएको फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गएको फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। वैदेशिक रोजगारी गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। खाड़ी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिट्यान्समा तत्काल गिरावट देखिएको छैन। गएको आर्थिक वर्ष देशमा 23,63,13,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किरहनु परेको छ। खाड़ीको ढोका साँगुरिँदै देशभित्र रोजगारी खुम्चिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: खुशी कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। फौजदारी मुद्दामा पक्राउ परी आफै कानून व्यवसाय राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसद मामिला मन्त्री सविता गौतमले अस्ति बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभयो। विधेयक संशोधन प्रक्रियाको लागि स्वीकृत समेत भएको छ। विधेयकले कानूनी सहायताको दायरा फराकिलो बनाउने प्रस्ताव गरेको छ। असोज 2 गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो। सहायता फराकिलो बनाउने प्रस्तावसँगै सेवालाई सबै तहका अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा समेत विस्तारको प्रस्ताव गरिएको छ। कानूनी परामर्श तथा सल्लाहसँगै मुद्दाको कार्यवाही, सुनवाई तथा फैसला कार्यान्वयनमा समेत सहायता को अधिकार प्रत्याभूत गर्ने व्यवस्था विधेयकले गरेको छ। संघ, प्रदेश र पालिकाले समेत समन्वयात्मक रूपमा कानूनी सहायता सञ्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ। प्रचलित कानून अनुसार अहिले कानूनी सहायताको दायरा प्रतिनिधित्व र कानूनी लिखतसम्म रहेको छ। विधेयकले परामर्श, सेवा र वकालत समेतको अधिकार हुने व्यवस्था गरेको हो। पक्राउ परेदेखि नै निशुल्क कानूनी सुविधा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: अब विदेशको खबर। युरोपेली संघ यू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाएको कोषबाट 6.60 अर्ब युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन। यो रकम नेपाली रूपियाँमा झन्डै 10.5 खर्ब रूपियाँ हुन्छ। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रेलमा पीटर म्यागायरले भिक्टर ओरोबानलाई प्रतिस्थापन गरेपछि हंगेरीले नीति परिवर्तन गर्यो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्ने निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रूस विरूद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइरहेका छन्। झण्डै 90 करोड युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा हुने तालिम मिशनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपक्रममा खर्च हुने कालासले बताएको समाचार संस्था एएफपीले जनाएको छ।
5: अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अहिले बिहान 6:45 बजेदेखि शुरू हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भइरहेको छ र अहिलेसम्म टस हुन सकिरहेको छैन। यसअघि हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान 12 वर्षपछि भेट हुँदा नेपाल विजय भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये 1 टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4थो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। यस्तै करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको खबर कान्तिपुरले लेखेको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिको पोलीग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई अधिकार दिएको हो। मन्त्री परिषदबाट पारित संशोधित नियमावली अस्ति बिहिबार राजपत्रमा प्रकाशित भएको छ।
4: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अरू विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्न लागेको हो।
5: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास, सोयाबीन र सूर्यमुखी सनफ्लावर तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राउघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ।
5: ताप्लेजुङको दोभान बजारमा अस्ति बिहिबार दिउँसो भएको आगलागीबाट 14.56 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मेरिङदेङ गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीबाट 14 करोड़ बराबरको क्षति भएको हो।
4: काया कैरनमा अब पालो उखानको
5: सुने दुख नसुने सुख।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई।
4: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
5: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड़।
4: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
5: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपतिनाथले सबैको कल्याण गरून् भनेको र यता पूर्व 3 प्रधानमन्त्रीको वर्तमान अवस्थासँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ एउटा कोठाभित्र देउबा, ओली र प्रचण्ड जस्तै देखिने मान्छे विरक्तिको अनुहारमा भुइँमा ट्याक्राक टुक्रू बसिरहेका छन्। टीभीमा प्रधानमन्त्रीले श्री पशुपतिनाथले सबैको कल्याण गरून् भनेको सुनेपछि भुइँमा बसिरहेका 3 जना भन्दैछन्, खुब गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। वर्षाको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
2: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
8: नेशनल सिटी हस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू,
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरीराम महतो,
12: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
12: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
9: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
2: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली, बेसी सर, लमसुङ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangi.org मा बिहानको मर्सङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्य र पश्चिममा धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने। नेपाली कांग्रेस 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन सर्यो, 12 मनोनयन दर्ता र 13 निर्वाचन हुने। डाका चोरी तथा अपराधी कसुर मुद्दाका 4 फरार प्रतिवादीलाई लमजुङ प्रहरीद्वारा पक्राउ। र मनाङको माथिल्लो क्षेत्रमा हिमपात, खोत्रोमा लेदो सहितको पहिरो खस्दा पुनः यातायात अवरूद्ध।

अब समाचार विस्तारमा मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढ़ी आएको छ। शंखुवासभाको अरूण पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएको सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि काठमाडौँ सहित देशका अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरी समेतको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकोले जनजीवन प्रभावित बनेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत लमजुङमा पूर्व निर्धारित क्षेत्रीय अधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि असोज 10 गते अर्थात शनिबार हुने भनिएको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय अधिवेशन आगामी 12 र 13 गते हुने भएको हो। नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरेको जनाएको हो। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी सूचना अनुसार 11 गतेसम्म भारी वर्षा हुने र पहाड़ी पहिरोको जोखिमको कारण देखाउँदै क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब क्षेत्रीय अधिवेशन अन्तर्गत 12 गते उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ भने 13 गते निर्वाचन कार्यतालिका रहेको छ। निर्वाचन कार्यतालिका अनुसार 12 गते मतदाता नामावली सार्वजनिकदेखि उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसम्मको समय तोकिएको छ भने 13 गते बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्मका लागि मतदान हुने सूचना जनाइएको छ। कांग्रेस महाधिवेशन अन्तर्गत जिल्लाका 75 वडा तथा 8 स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ। जिल्लाका 8 स्थानीय तहमध्ये मध्य नेपाल बाहेक सबै पालिकामा सर्वसम्मत समिति चयन भएको छ। मध्य नेपाल नगरपालिकामा भने सभापति पदका लागि मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो। सम्पन्न पालिका अधिवेशनको नतिजा अनुसार मध्य नेपालमा कमप्रसाद गुरूङ नगर सभापति निर्वाचित भएका छन्। सो बाहेक पेशेश्वरमा पूर्णबहादुर थापा, सुन्दर बजारमा उत्तम गुरूङ, रायनुसमा नूरराज कोडारिया, दोर्दीमा लालबहादुर गुरूङ, दूधपोखरीमा कमल प्रसाद धिताल, कोलोसुथरमा राजु गुरूङ, मर्स्याङदेमा लोकनाथ घिमिरे सर्वसम्मत पालिका सभापति भएका छन्। महाअधिवेशन शुरू भएसँगै लमजुङमा जिल्ला अधिवेशनको सरगर्मी पनि बढ़दै गएको छ। जिल्ला अधिवेशनको मिति टुंगो नलागे पनि जिल्ला सभापतिको हुने भन्ने विषय अहिले कांग्रेसभित्र चर्चाको विषय बनेको छ। जिल्लादेखि वडा तहसम्मै नेता तथा कार्यकर्ता बीच आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको छ।

0: देशका अधिकांश क्षेत्रमा वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ। मनाङको माथिल्लो क्षेत्रमा शुक्रबार बिहानदेखि हिमवर्षा भएको हो। हिमपातका लागि सृजन शुरू नहुँदै मनाङको माथिल्लो क्षेत्रमा रहेको निस्याङ र नार्फभूमि गाउँपालिकाको क्षेत्रहरूमा हिमपात भएको हो। यो वर्षकै पहिलो पटक हिमपात भएसँगै चिसो बढ़ेपछि मनाङको जनजीवन सामान्य प्रभावित भएको छ। हिमपातसँगै जिल्लाका माथिल्ला भेगहरूमा अत्याधिक चिसो बढ़ेको छ। हिमवर्षा र चिसो हावाको कारण सर्वसाधारणहरू विशेष काम बाहेक बाहिर निस्कने अवस्था नरहेको स्थानीयले बताएको छन्। हिमपात शुरू भएसँगै मनाङको पर्यटकीय गन्तव्य तिलिचोताल र थोरगला पास गर्ने पर्यटकहरू पनि प्रभावित भएका छन्। जल तथा मौसम विज्ञानको पूर्व सचेतनासँगै जिल्ला प्रशासन कार्यालय मनाङले तीन दिनका लागि पर्यटकहरूलाई यातायात नगर्न आग्रह गरेको थियो। तिलिचोताल र थोरगला तर्फ आएका पर्यटकहरू लक्षित गरी प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो। पर्यटकीय सीजन शुरू भएकोले मनाङमा यति बेला पर्यटकहरूको चाप बढ़दो रहेको छ। हिमाली क्षेत्रमा भारी हिउँ पर्ने सम्भावना सम्बन्धी मौसम पूर्वानुमान महाशाखाले केही दिन अघि नै सूचना जारी गरेको थियो। मनाङको माथिल्लो भागमा हिमवर्षा भए पनि तल्लो भागमा भने निरन्तर झरी परिरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। वर्षासँगै पहिरोका कारण मनाङको खोत्रोमा सड़क अवरूद्ध भएको पनि जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताउनुभयो। केही दिन अघि ठूलो ढुंगा सहितको पहिरोले अवरूद्ध बनेको स्थानमा पुनः लेदो सहितको पहिरोका कारण सड़क अवरूद्ध भएको हो। हाल वर्षा निरन्तर भइरहँदा तत्कालै सड़क सुचारू गर्न सम्भव नभएको पनि प्रहरी निरीक्षक बोहराले बताउनुभयो। वर्षा र बाढ़ी पहिरो जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले पनि रातिको समयमा यातायात संचालनमा रोक लगाएका छन्। निस्याङ गाउँपालिकाको हुम्डे माथिल्लो मनाङ थाङसा र नार्पोभूमि गाउँपालिका अन्तर्गत नार फूल लगायत माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको हो। तल्लो क्षेत्रमा भने झरी परेको स्थानीयले बताएका छन्। हिमपातको कारण जनजीवन प्रभावित भए पनि स्थानीय हर्षित हुने गर्दछन्। सुक्खा जमीनमा हिमवर्षा हुँदा सिंचाई पुग्ने मनाङका स्थानीयको भनाई छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
1: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे। नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ।
3: थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेवडार सदस्य सेवा कार्यालय 066-400-225।
1: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँसम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरिए संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 9560445248 9841238555 र 9865045357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डाका चोरी तथा अपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दाका चारजनालाई प्रतिवादीहरू पक्राउ गरेको जानकारी दिनुभएको हो। प्रहरीले गरगहना चोरेर फरार रहेका बेसी सहर 10 खासुर घरभै वडा नम्बर 7 सहजी डेरा गरी बस्ने 38 वर्षीय टक बहादुर गुरूङलाई पक्राउ गरेको हो। निज गुरूङलाई प्रहरीले असोज 8 गते बिहिबार पक्राउ गरेको हो। गुरूङले असोज 3 गते मर्सङ्गी गाउँपालिका 3 थाकनमा 93 वर्षीय वृद्धलाई बाँधेर गरगहना चोरी गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले बताउनुभयो। प्रतिवादी गुरूङको कोठाबाट चोरी भएको गहना र अन्य हतियार समेत बरामद गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक छेत्रीले जानकारी दिनुभयो। लमजुङ प्रहरीले नक्कली पिस्तोल देखाई डाका चोरी गर्ने दुईजना प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोर्दी 8 दुबार बस्ने सन्तोष भन्ने बुद्धिमान राणा मगर र 21 वर्षीय सुमन तामाङ रहेका छन्। सुमनलाई दुबारबाट र सन्तोष भन्ने बुद्धिमानलाई प्रहरी वृत्त महाराजगंज काठमाण्डुसँग समन्वय गरी असोज 6 गते महाराजगंजबाट पक्राउ गरिएको हो। गत भदौ 28 गते राति करिब 1 बजे तीनजनाको समूहले अनुहारमा प्लास्टिकको नकाब लगाएर नकली पिस्तोल देखाउँदै 65 वर्षीय पानमाया तामाङको घरको मूल ढोका तथा दराज फुटाएर करिब 76,000 रूपियाँ नगद र 2.5 तोला सुनको बाला चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सो पश्चात उनीहरूले नजिकै रहेको दिलबहादुर सार्कीको घरमा समेत प्रवेश गरी नकली पिस्तोल देखाएर सुनचाँदी तथा नगद समेत माग्दै लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका तामाङ र राणा मगरलाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। यसैगरी प्रहरीले पार्किङ गरिराखेको बाइकमा आगो लगाई फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मेसी सहर 3 गाउँ शहरका 28 वर्षीय सरोज दुलाल रहेका छन्। गत भदौ 2 गते राति गाउँ शहरमा प्रेम बहादुर परियारको घर बाहिर पार्किङ गरिराखेको G12P6753 नम्बरको 220cc पल्सल मोटरसाइकलमा आगो लगाई फरार भएको आरोपमा दुलाललाई प्रहरीले असोज 6 गते मंगलबार बेसी सहर 8 सेराबाट नियन्त्रणमा लिएको हो। दुलाललाई जिल्ला अदालत लमजुङबाट अपराधिक उपद्रव सम्बन्धी कसुरमा 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। लमजुङमा यही असोज 14-देखि 16 गतेसम्म एचपीभी खोप सञ्चालन हुने भएको छ। जिल्लाका 8 पालिकामा सञ्चालन हुने खोप अभियान अन्तर्गत कक्षा 6 अधीनरत छात्रहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरूलाई एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यसपटक जिल्लामा 1,169 जना किशोरीहरूलाई एचपीभी खोप लगाइने तयारी छ। महिलाहरूमा हुने पाठीघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप 2 वर्ष अघि अभियानको शुरू भएको हो। गत वर्षदेखि नियमित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। खोप सेवा कक्षा 6 अध्यापन गर्ने सरकारी तथा निजी विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा लिन सकिनेछ। असोज 14 र 15 गते मर्सङ्गी गाउँपालिका र दोर्दी गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने भएको छ। बेसी सहर नगरपालिका सुन्दर बजार नगरपालिका र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते कोलासुथार र दूधपोखरी गाउँपालिकामा असोज 15 र 16 गते खोप सञ्चालन हुने भएको छ। तोकिएको मिति तथा स्थानले निर्धारित समयमा खोप लगाउन छुटेका किशोरीहरूले एक हप्तासम्म पाएक पर्ने स्वास्थ्य केन्द्रबाट खोप सेवा लिन सक्ने समेत कार्यालयले जनाएको छ। महिलालाई हुने पाठीघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सरकारले केही वर्ष अघिबाट नै किशोरीहरूलाई एसपीभी नामक भाइरस विरूद्ध खोप अभियान सञ्चालन गरेको हो। लगातारको वर्षाले भोटेकोशीको बाढ़ी प्रभावितलाई विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुल्ला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न लत्त कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको हो। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाढ़ा चौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन्। निरन्तरको वर्षाका कारण बाढ़ीले पूरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशुली बजार तथा त्रिशुली नदीको पारिपट्टी बाढ़ीले पूरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराहाको विष्णुपुर गाउँपालिका 1 सिजन किसान गोविन्द्र यादवले झण्डै 2 बिघा जमीनमा लगाएको उखु बारीमा क्षति पुगेको छ। भाड़ामा लिएर गरेको उखु खेतीको उखुका बोटहरू लड़ेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षाको पछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। प्रमुख जिल्ला अधिकारी कमन सिंह थापा मगरका अनुसार खुम्बुको क्षेत्र उच्च क्षेत्रमा आधा मीटर भन्दा धेरै हिउँ जमिसकेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्य र पश्चिममा धेरै ठाउँमा निरन्तर झरी आज पनि ठूलो पानी पर्ने। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन सर्यो। 12 मनोनयन दर्ता र 13 निर्वाचन हुने। डाका चोरी तथा अपराधी कसुर मुद्दाका 4 फरार प्रतिवादीलाई लमजुङ प्रहरीद्वारा पक्राउ र मनाङको माथिल्लो क्षेत्रमा हिमपात खोत्रोमा लेदो सहितको पहिरो खस्दा पुनः यातायात अवरूद्ध। बिहानको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsanghi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाजुले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आर्ट्स नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ। Taste the difference. Feel the energy.

0: कार्यक्रम रंग र
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।
2: नमस्कार आदरणीय साहित्यिक श्रष्टा मित्रहरू, सदाधै शनिबारको यो बसाईमा तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु कार्यक्रम रंगरस लिएर। रंगरसमा आज हामी तपाईँहरूको बीचमा फेरि छुट्टै एउटा कोसेली लिएर तपाईँहरूलाई पछाउँदैछु। गत असोज 7 गते राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीका अवसरमा लम्जुङमा रहेको लिस्नु साहित्यिक मञ्च लम्जुङद्वारा आयोजना गरिएको रचना वाचन कार्यक्रमको प्रस्तुति यहाँहरू समक्ष आज पस्कने जमर्को गरिरहेको छु। साहित्यिक श्रष्टा मित्रहरू, सो कार्यक्रममा हामी 7 जना साहित्य श्रष्टाहरूको रचना वाचन प्रस्तुत हुनेछ। हरेक शनिबार यसै समयमा तपाईँहरूलाई मैले वाचा गर्दै आइरहेको छु, कुनै न कुनै नयाँ विधा लिएर यहाँहरूको समक्ष उपस्थित हुन्छु भनेर। आज पनि तपाईँहरूको माझमा रंगरसका हरेक रसहरूमा यिनै कोसेलीहरू जो हाम्रै लम्जुङले जन्माएको, लम्जुङकै माटोमा हुर्के बढेको, लम्जुङको माटोलाई मलिलो बनाएको र साहित्य विधामा एउटा उज्जवल नक्षत्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म जयन्तीको अवसरमा रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो मर्सङ्गदी 95 मेगाहर्जबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेको छु। अब म ढिला नगरिकन यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कार्यक्रममा सबैभन्दा पहिला लिस्नु साहित्यिक मञ्च लम्जुङका अध्यक्ष कमला दनाईजीलाई आफ्नो परिचय सहित रचना वाचनको लागि अनुरोध गर्दछु।
3: नमस्कार, म कमला दनाई मञ्चको अध्यक्ष, मेरो पद अध्यक्ष रहेको छ र आज जुन 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीको अवसरमा आज हामी यहाँ रेडियो चौतारीमा आफ्नो जुन श्रद्धा सुमन सर्वप्रथम राख्दै माधव प्रसाद घिमिरेको विषय वस्तुलाई लिएर मैले एउटा साधु र विकृतितम छन्दमा कविता रचना गरेको छु। कविता यस प्रकार रहेको छ। पाक

0: महान कवि है यो देश का नैनी, यो देश का नैनी, यो देश का नैनी। हस्त नमस्कार, धन्यवाद।
1: धन्यवाद आदरणीय मंच का अध्यक्ष कमला बनर्जीलाई। हामी आज माधव घिमिरेको यो जन्म जयन्तीको अवसरमा रचना वाचन क्रममा छौ। महाकवि लक्ष्मी प्रसाद देवकोटाले धेरै कृतिहरू प्रकाशित गरिसक्नु भएको छ। काव्यतर्फ गौरी, राईश्वर र पापिनी आमा, राष्ट्र निर्माता र धरती माता रचना गर्नुभएको छ। गौरी खण्ड काव्य उहाँको आफ्नो पत्नीको वियोगमा लेखिएको एउटा शोक खण्ड काव्य हो, जस अन्तर्गत म एक श्लोक कविता यहाँलाई सम्झाउन चाहन्छु।
0: धरती यो हरियो थियो, सगरका तारा उजाला थिए, मेरै प्रीति सुहाई कान्तिपुरका सञ्जाला अग्ला थिए। छाया आज पर्यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो, आँसुमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो, आँसुमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो।
1: यो कविता पछि म आदरणीय संस्थाका सदस्य माधव थापालाई परिचय सहित आउनु रचना वाचन गर्न अनुरोध गर्दछु।
2: नमस्कार, शुभ बिहानी। म माधव चन्द्र थापा, विश्वेश्वर नगरपालिका वडा नम्बर 2 शिवालय कान्ले निवासी। आज 107 राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म जयन्तीको यस अवसरमा आयोजना गरिएको रचना वाचन कार्यक्रममा मेरो आफ्नो कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ स्मरणमा राष्ट्रकवि।
0: हे राष्ट्रकवि हौ साहित्यका सारथी, सृजी काव्य गौरी लेखे छौ सके जति, तिम्रो वर्णन आज गरौं म कसरी, कर्मदा बगे जस्तै बौथ्यौ जसरी, कर्मदा बगे जस्तै बौथ्यौ जसरी, राखी साना देशको उपहारी उत्सिर, खोज्छु पाना भरे भेटे त्यहाँ आखिर, कवि भावमूर्त पस्की जगतमा, नसा देशको झल्क्यो त्यो रगतमा, नसा देशको झल्क्यो त्यो रगतमा, माटोको माया अद्भुत यो धरामा, फैलियो गाथा रमेर जमे उजरामा, छैन भेद खासा देख्यौ सब समान, नव बसन्त बनिरह्यौ सदा जवान, नव बसन्त बनिरह्यौ सदा जवान, कृति त्यो अटल बन्यो किन्नर किन्नरी, नेपाली भाषी रत्न बन्यौ मञ्जरी, रच्यौ कृति मालातिर मङ्गले, क्यानभास शब्द ढङ्ग अनि रङ्गले, क्यानभास शब्द ढङ्ग अनि रङ्गले, शताब्दी पुरुष भयौ गयौ परानी, थियौ श्रेष्ठ धरोहर शब्दका खानी, दिन्थ्यौ प्रेरणा हामी बीच लेखिरहने, मनाउँछौ जयन्ती सधैँ देखिरहने, मनाउँछौ जयन्ती सधैँ देखिरहने, जन्म्यौ लम्जुङ बाहुन डाँडा गाउँ, रच्यौ इतिहास चौतर्फी फैलियो नाउँ, लमावित हेत्यो हे गाउँ सर कालिका, स्थापित भयो स्कूल बनेर संस्थापक, स्थापित भयो स्कूल बनेर संस्थापक, प्रज्ञा भवनमा सत्कर्ममा बितायौ, प्रज्ञा भवनको सत्कर्ममा बितायौ, राष्ट्रभक्ति र सबको भलो चितायौ, पानी पँदेरो थापेर यो अञ्जली, के दिउँ म दिन्छु भावको श्रद्धाञ्जली, के दिउँ म दिन्छु भावको श्रद्धाञ्जली, फेरि म दिन्छु भावको श्रद्धाञ्जली। कविता कवि होस्, कविता कवि होस्, कविता तप हुन्छ, शब्द थुपारिकन के हुन्छ, भाव भएको हुन्छ, यिनै रचना पस्किएर म बिदा हुन चाहन्छु। अन्तत धन्यवाद, जय विष्णु साहित्य मञ्च।
1: धन्यवाद संस्थाका सदस्य माधव थापाजीलाई।
0: पानी सिमसिम बसिएर सकियो साडाको रातमा, निस्के झिमझिम ज्योतिमा झुन्किरी ओस्याइला फाटामा, फारी बादल शैलको शिखरमा तारा उदाइन, अब आई विष्णुमती पवित्र तटमा मेरी निदाइन, अब आई विष्णुमती पवित्र तटमा मेरी निदाइन। अब
1: साँच्चै माधव प्रसाद घिमिरेको यो सम्झनामा हामी यो साहित्य गरी बढाइरहेका छौँ। अब भने म विष्णु साहित्यिक मञ्च लम्जुङको 7 साधारण सभा 8 स्थापना दिवसको अवसरमा विष्णु साहित्यिक मञ्चले हरेक वर्ष प्रदान गर्ने बाल प्रतिभा अन्तर्गत यस 8 स्थापना दिवसको अवसरमा सम्मानित बाल प्रतिभा प्रार्थना लुटेलाई मिठो आफ्नो रचना वाचन गर्नको लागि हार्दिक अनुरोध गर्दछु।
3: नमस्कार, म प्रार्थना लुइटेल, युनिभर्सल एकाडेमीमा अध्ययनरत छात्रा। आज म 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीका अवसरमा आयोजना गरिएको रचना वाचन कार्यक्रममा मेरो सानो रचना वाचन गर्न चाहन्छु।

0: धन्यवाद बाल प्रतिभा प्रार्थना लुटेललाई। अब फेरि हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेकै सम्झनामा। एउटा सत्य कथा म भन्छु, दुईटा प्रेमी थिए सुन्दर, मिल्लो दौ तर तो मेरो पनि त पाँचै थियो अन्तर। छाया क्षेत्रै मालाको बगलमा बस्ने सुखी किन्नर, माया प्रीति कपोतको सरी थियो प्रारम्भ भई भर्खर। हामी सम्झनाका यी कोसिलीहरू राष्ट्रकविप्रति पोखिरहेका छौ। अब भने म अबको क्रममा यस वर्षको लिस्नु कवि सम्मान पुरस्कारबाट सम्मानित व्यक्तित्व साहित्यकार पत्रकार एवं आदरणीय दिदी कमला केसीजीलाई रचना वाचनको लागि अनुरोध गर्दछु।
1: धन्यवाद, नमस्कार। आज कवि माधव प्रसाद घिमिरेको 107 दिवसको अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै श्रद्धांजलि नामक कविता वाचन गर्न गइरहेको छु। बाँकी कविताबाट जानिमे

0: हस्त धन्यवाद नमस्कार।
1: धन्यवाद आदरणीय दिदी एवं विष्णु कवि सम्मान पुरस्कृत व्यक्तित्व कमला केसीलाई हामी आज 107 राष्ट्रकवि माधव प्रसाद घिमिरेको यो जन्म जयन्तीको अवसरमा रेडियो चौतारी 104.4 MHz स्टेशनमा बसेर सानो स्मृतिका लागि यो कार्यक्रम आयोजन गरिरहेका छौं। उहाँको गौरी खण्ड काव्य साँच्चै हाम्रो मानस पटलमा नबिर्सने खालको छ। त्यसका लागि
2: लीला माइतका बुलेर गरेका धन्दा तिमीले गर्यौ, आमाको ममता बुलेर कसरी माया मलाई गर्यौ, छातीबाट झिकेर प्राण सरीका छोरी मलाई दियौ, हेरी आखिर गाटबाट रसिला आँखामा चिम्लियौ, हेरी आखिर गाटबाट रसिला आँखामा चिम्लियौ।
1: आदरणीय साहित्यिक मित्रहरू, हामी कार्यक्रमको करिब अन्त्यतिर मोडिसकेका छौ, उत्तरार्धतिर आइपुगेका छौ। अब भने यस क्रममा लिसन साहित्य मञ्चका आजीवन सदस्य एवं महिला उपाध्यक्ष शिवकुमारी बरालज्यूलाई आफ्नो परिचय सहित
0: नमस्कार। म शिवदेवी अधिकारी बराल, म यस लिस्नु साहित्य मञ्चको महिला उपाध्यक्ष। आज 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको रचना वाचन कार्यक्रममा मेरो सानो रचना छ। रचनाको शीर्षक छ मनलाई जिताउ। मनको हार हार हुन्छ, मनलाई जिते जित, पुर्ख्यौलीले भन्दै आएको केवल यही हो रि त। जब मन कमजोर हुन्छ हातमा आउँछ हार, मित्र सम्बन्धीले पनि दिन छोड्ने छन् सहारा।

0: साथी बनाऊ अवश्य हुन्छ चित्त। धन्यवाद। जय विष्णु साहित्य मञ्च।
1: धन्यवाद आदरणीय महिला उपाध्यक्ष शिवकुमारी बरालज्यूलाई। कार्यक्रमको अन्त्यतिर मोडिसकेका छौँ। साँच्चै नै हामी यस माटोले जन्माएका, यस माटोलाई फलाउन लाग्नुभएका आदरणीय सम्मानित कवि राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा आज हामी यो रचना वाचन मार्फत सम्झिरहेका छौँ। उहाँको शोक काव्य खण्डकाव्य गौरी खण्डकाव्यले दुनिया अर्थात हरेक नेपाली साहित्यकारलाई थोरै मनको एक कुनामा च्वास घोच्ने गर्दछ। मेरी लक्ष्मी कि जान कोठामा कसरी पशु नजर कि सिंगार छैनौ तिमी, यत्रो शोक कौ कारिरहे कि आधार छैनौ तिमी, कोठामा अघि भर्खर तै थियो बोलिरहे कि तिमी, ए छैनौ कसरी बनु हृदयमा खेलिरहे कि तिमी। आदरणीय मित्रहरू, हामी अब यसै क्रममा रचना वाचनकै क्रममा यस विष्णु साहित्यिक मञ्चका वरिष्ठ उपाध्यक्ष आदरणीय गुरु देवीदास भराललाई परिचय सहित छोटो रचना वाचनको लागि अनुरोध गर्दछु।
2: ओम शान्ति। म देवीदास बराल विश्वर, वरिष्ठ उपाध्यक्ष लिखने साहित्यिक मञ्च। राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा अथवा जन्मदिनमा 107 जन्मदिनमा एउटा सानो कविता विचार लाइन। ए माधव, तिमी जन्म नै आयौ यो लम्जुङ भूमिमा, 1976 असोज 7 गते जन्मनु भयो पुस्तुना गाउँमा, गाउँमा जन्मी गद्य र पद्य कविता सुनायौ, कविता नाटक लेखेर तिमीले लम्जुङमा उठायौ, लम्जुङमा जन्मी तिमीले सारा नेपाल चिनायौ, गौरी र मुना मदनले तिमीले विश्व नै चिनायौ, के सहर के गाउँ आज सबैले सम्झेका, त्यो तिम्रो गाथा सबैले आज मनमा राखेका, यो धरती आज तिमीले गर्दा पावन भएछ, समाजमा त्यो तिम्रो नाम अमर भएछ, समाजमा त्यो तिम्रो नाम अमर भएछ। ओम शान्ति। नमस्कार।
1: धन्यवाद आदरणीय गुरु संस्थाका वरिष्ठ उपाध्यक्ष देवीदास बरालज्यूलाई। हामी कार्यक्रमको अन्त्यमतिर आइसकेका छौँ। अब भने प्रस्तुतिको क्रममा माधव प्रसाद घिमिरेलाई म पनि दुई शब्दद्वारा सम्झन चाहन्छु। राष्ट्र कविलाई सम्झदा भन्ने यो शीर्षकको कविता स्वरचित।
3: सम्झायो उनको छ काव्य कविको, आयो यहाँ खोज्तु ना, यो माया गरियो दिलमा छविको, सम्झिर यो आँगन गौरी काव्य गुनी पढेर दियो, पहाडी डाँडा बिच टाढा छौँ कसरी भनौँ, कहिले आनन्दले दीपित वर्षायामा झरियो झरी तरेर नदपाखा, जङ्ग पहाडी बन नाची यहाँ फुफुकेर, गाम बिचमा छर्यौ बिउ बिजन, सम्झी वार्षिक 409,00,000 बिच एउटा, हेरी राख सधैँ लुकेर नबसी हे स्वर्गका देवता, हेरी राख सधैँ लुकेर नबसी हे स्वर्गका देवता, छोडेका जनमा रचेर पिरती डाँडा बरी छौ यहाँ, फोडियो मनको बहाव कसरी, शान्ति छरियो जहाँ, छिरे छौ नगरी सुटुक कसरी, तो कान्तिपुरी महा, रोई रोई कराई पुस्तुन तिमी छौ पारी कि वारी यहाँ, रोई रोई कराई पुस्तुन तिमी छौ पारी कि वारी कहाँ, तिम्रो यो छिन मात्रको बिछोडले आक्रन्त नाबाल, माया ममता छ प्यार मनको बस्दैछौ पल पल, तिम्रो देश बढोस धेर युगमा भागेर जान्नौ हामी, हिमाली पहरा पहाड तलको आगो बलोस दन्दनी, हिमाली पहरा पहाड तलको आगो बलोस दन्दनी, ढाकी बादल शैल शिखरमा तारा अस्तायो जब, पूर्वी दक्षिण छोडी माधव सनै हाम्रा निदाई अब, रुँदा छैन निको बिमार खटिरा उबकाई कोट्याउँदा, विश्रामी मनको ननिप्च सिनिसीमा प्रकाश बनाउँदा, विश्रामी मनको ननिप्च सिनिसीमा प्रकाश बनाउँदा।
1: आदरणीय मित्रहरू, आज हामीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा साहित्य श्रोताहरूद्वारा रचित बाचित साहित्यिक खुराकहरू पस्कने काम गर्यौं। जिल्लाले जन्माएको, जिल्लामै हुर्केर बढेका र संयोगवश आफ्नो व्यवहारिक कारणले सानै उमेरमा कान्तिपुर पसेका राष्ट्रकवि माधव प्रसाद घिमिरेले लम्जुङलाई एउटा ठूलो गुण लगाएर गएका छन्, जुन गुण हामी साहित्यमा लाग्ने साहित्य प्रेमीहरूको लागि अहौ रात्र पाठ हुनेछ। यसै सिलसिलामा आजको यो कार्यक्रम तपाईँहरूको माझमा मैले प्रस्तुत गरे र हरेक साहित्यिक स्रष्टाहरूको बातचित रचनाहरू यहाँहरूले सुन्नुभयो। आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रमहरू लिएर तपाईँहरूको माझमा उपस्थित हुने नै छु। आज भने फेरि आगामी हप्तासम्मका लागि नेपथ्यभित्र रहँदै यहाँहरूबाट बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा, जय विष्णु।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्सुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999, 9847-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
8: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: होइन यो नाति केटो पनि कस्तो भन्या हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
1: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेडी हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852213236 र 9800058260।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली, जीवन पद्धति, अधिकार र योगदानको पहिचान, सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा, अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
0: विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानव बीचको साइनो अटुट हुने गर्छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व, महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिसहरू प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन् र त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो। तर बढ़दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ़दो औद्योगिक क्रान्तिले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज, च्यालचलन, रहन सहन, खाद्य संस्कार, भाषा संस्कार, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू पनि उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ। आजको कार्यक्रम हामीले माझी जातिको लदी पूजा, लदी पर्वको बारेमा तयार पारेका छौं। यसको बारेमा हामीले नेपाल माझी उत्थान संघ रामेछापका सचिव मन्जु माझीसँग गरिएको कुराकानी सुनाउँछौ। लदी पूजा अथवा लदी पर्व माझी समुदायको मुख्य सांस्कृतिक तथा धार्मिक पर्व हो। माझी भाषामा लदीको अर्थ नदी वा पानी हुन्छ। खोला तथा नदीको किनारमा बसोबास गर्ने सीमान्तकृत माझी समुदायले जल, नदी र प्रकृतिप्रति आभार व्यक्त गर्दै यो पूजा गर्छन्, मनाउँछन्। यो पर्व प्रत्येक वर्ष फागुन महिनाको 3 मंगलबार मनाइन्छ। धार्मिक तथा सामाजिक मान्यतामा माझी समुदायको परम्परागत पेशा डुंगा तार्ने र माछा मार्ने हो। नदीमा काम गर्दा वा पौडी खेल्दा कुनै पनि विपत्ति वा मानवीय क्षति नहोस्, पानीको प्रकोप बाढ़ी पहिरोबाट जोगिन सकियोस् र धनजनको रक्षा होस् भन्ने कामनाका साथ जेल देवता कोशी देवताको पूजा गरिन्छ। अब कार्यक्रमलाई अगाडि बढ़ाउ। आदिवासी जनजातिको समग्र आवाजलाई समेटिएको हामी आदिवासी बोलको यो गीतबाट।

0: हामी आदिवासी बोलको यो गीतपछि कार्यक्रममा अब सुनौ नेपाल माझी उत्थान संघ रामेछापकी सचिव मन्जु माझीसँग लदी पूजा लदी पर्वको बारेमा गरिएको यो कुराकानी। मन्जुजी नमस्ते, यहाँलाई कार्यक्रम साइनोमा स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: अनि रामेछापतिर के छ त्यहाँको सेरोफेरो अहिले? लदी पूजाबाट सुरु गरौ, यो माझी समुदायमा लदी पूजा भनेको चाहिँ के रहेछ मन्जुज्यू?
1: लदी शब्द माझी भाषाबाट आएको हो, जसको अर्थ नदी वा पानी हुन्छ। लदी पूजा भन्नु चाहिँ माझी समुदायले लदी र जललाई भगवान मानेर गर्ने विशेष पूजा हुन्छ। कोशी पनि भनिन्छ नि त, अर्को नाम त लदीको अर्को नाम कोशी पनि हुन्छ, त्यसले लदी पूजा, कोशी पूजा, नदी पूजा तिनटै नाम चाहिँ एउटै हुन्छ।
0: माझी जातिमा महत्व किन छ?
1: माझी जातिको परम्परागत पेसा नै नदीमा डुङ्गा चलाउने र माछा मार्नु हो। नदी नै उनीहरूको जीवनयापनको मुख्य स्रोत भएकाले नदी प्रतिको आभार प्रकट गर्नु, दुर्घटनाबाट जोगिन र जल जीवनको रक्षा लागि यो पूजाको ठुलो सांस्कृतिक तर्फ धार्मिक महत्व छ।
0: हामीले कसरी मनाउँदै आएका छौँ, के गर्छौँ?
1: नदी या खोलाको छेउमा सफा ठाउँमा पूजा गरिन्छ, जस्तो बलिहरू चढाएर कोही ठाउँमा फलफुलहरू मात्रै चढाएर पनि गर्ने चलन आएको छ अहिले। विशेष गरी बलि नै दिने चलन छ हाम्रो।
0: लदी पूजा कुन समयमा गरिन्छ, कहिले गरिन्छ, अनि यसको ठाउँ अघि यहाँले भने जस्तै नदी किनारमै हो?
1: हरेक वर्षको फागुनको तेस्रो मङ्गलबार अर्थात् साइली मङ्गलबार भनिन्छ, त्यो मङ्गलबार नै मनाउने चलन छ हाम्रो, प्रत्येक फागुनको तेस्रो मङ्गलबार। र यो चाहिँ कहिले एकदम पुरानै समय, जुन समयदेखि चाहिँ नदी किनारमा माझीहरूको बसोबास हुन थाल्यो त्यही समयदेखि नै मनाइन्छ।
0: यसको ठाउँ परिवेश कस्तो हुन्छ, नदीको छेउछाउ वरपरै किनारमै हुन्छ कि वा के?
1: नदीको आसपास नदी छेउछाउमै हुन्छ, नदी नहुने ठाउँमा पनि खोलाको छेउमा मनाइन्छ।
0: लदी पूजाका लागि अर्थात् नदी पूजाका लागि बगेको पानी भएको खोलाको छेउ किनार नै चाहियो?
1: नदी खोला वा जलस्रोतको किनारमा मनाइन्छ, जलस्रोतहरूको किनारमा नि मनाइन्छ।
0: अब अग्रजहरूले यो पूजा मनाउने चलनको कथा भन्नुहुन्छ होला, यो परापूर्व काल कहिलेबाट यसरी गर्दै आयौँ उसरी गर्दै आयौँ भनेर भन्ने कुराहरू केही छ?
1: अब जहाँसम्म हामीले सुन्ने अनुसार त हामी पनि त्यही सुन्दै, हाम्रो लिखितम चाहिँ खासै केही पनि छैन। अनि हामी चाहिँ जो एक अर्कासँग मतलब उच्च हस्तान्तरको समयमा मौखिक रूपमा जो यस्तो यस्तो गरिन्छ भन्ने हिसाबले उहाँले पुर्खाले जो सिकाउनु भयो त्यही नै चलिरहेको छ अहिले पनि।
0: अब यो कसरी गरिन्छ त, लदी पूजाको तयारी चाहिँ कसरी हुन्छ?
1: पूजाको अघिल्लो दिनदेखि नै घर आँगन र घाट सफा गरिन्छ, गाउँका माझीहरू भेला भई पूजा गरेर स्थान चयन गर्छन्। सबभन्दा पहिला कहाँ गर्ने, कुन ठाउँमा गर्ने भनेर, जस्तै अब कुनै ठाउँमा चाहिँ पोहोर गरेकै ठाउँमा पनि असहज वातावरण भइदियो, जस्तै अहिले बाढी आइरहेछ नि त, बाढी आएर चाहिँ त्यो ठाउँलाई असहज बनायो भने अलिक सहज वातावरण हुने ठाउँमा त्यही आसपास चाहिँ पहिला गरिरहेकै ठाउँ आसपासमा गरिन्छ। हाम्रो आफ्नो गाउँघरको मान्छे सजिलैसँग गएर बस्न सक्ने र भोज भत्र गर्न सक्ने ठाउँ हेरेर चयन गरिन्छ सबभन्दा पहिला त, अनि सफा पनि हुनु पर्यो। पूजाका सामग्रीहरू चाहिँ बाँस, फुल, हस्तेका, पशु पक्षीहरू जो गर्छन् पहिले तयारी त्यसपछि गर्छन्।
0: अब यो पूजाका सामग्रीहरू वन जङ्गलबाटै हो ल्याउने?
1: हजुर, अब हाम्रो चाहिँ त्यो चुवाको फुल अनि टटेउलाको फुलहरू बाँस फुल अचेता जङ्गलबाटै आउने हो।
0: घाटमा वा नदी किनारमा के गराइन्छ, कस्तो हुन्छ त्यो ठाउँ?
1: ढुङ्गालाई एउटा सानो अब कलक्क परेको ढुङ्गाहरूलाई छानेर त्यो मतलब ऊ फलाना देउता वा यो फलाना देउता भनेर उहाँहरूलाई चाहिँ सफा गरेर छान बनाइन्छ, अनि उहाँहरूलाई त्यो देउता मानेको छ उसलाई चाहिँ फुल अक्षताले पूर्ण गरिन्छ, त्यसपछि बलि चढाइन्छ।
0: देउताको थान बनाइन्छ, जंगलबाट ल्याइएका फुलहरू तिनीहरू चाहिँ राखिन्छ, थान बनाइन्छ। पूजा आजा कस्तो हुन्छ, पण्डितहरू आफ्नै हुन्छन् वा के हुन्छ त्यो पूजाको विधि चाहिँ कस्तो हुन्छ?
1: पण्डितहरू त हुँदैन हाम्रो, चाहिँ गाउँको सबभन्दा अब
0: मुखिया अगुवा
1: गाउँले मानेको मजे हुन्छ, सबभन्दा चाहिँ निजार भन्ने हुन्छ हाम्रो, मजे हुन्छ। मजे यदि असमत छ या मजेको गाउँमा दाजुभाइमा कोही जुन परेको छ भने चाहिँ गौरन भन्ने हुन्छ, गौरनले पनि गर्छ, त्यसै गाउँको सबैले मानेको हुनु पर्यो उसलाई चाहिँ।
0: मजे भनेपछि अगुवा जस्तै मान्ने हो?
1: हजुर हजुर, अगुवा जस्तै हो, अहिलेको
0: अध्यक्ष
1: भन्ने जस्तो
0: गर्छ। अब मजे चाहिँ पुरुष मात्रै हुन्छन् कि बजेहरू अगुवा दिदी बहिनीहरूबाट पनि हुन सक्छ?
1: मतलब पहिलादेखि नै मजे चाहिँ मान्ने चलन छ, के अरे महिलालाई पनि मान्न सकियो अगुवाको रूपमा, तर पूजा नै गर्ने क्रममा चाहिँ हाम्रो पुरुषै चाहिन्छ, क्रममा या दिदीहरू कन्टेक्सन गर्ने क्रममा चाहिँ पुरुषै चाहिन्छ।
0: यो पूजामा नि अघि देवताको प्रसंग उठाउनु भएको थियो, कुन कुन देवी देवता वा प्रकृतिको पूजा गर्ने गरिन्छ?
1: पूजामा मुख्य रूपमा चाहिँ जल देवी, जंगल नाग देवता, जल शिकारी र पितृहरूको पूजा गरिन्छ। प्रकृतिलाई नै सर्वोच्च परी मानेर जल जंगल र भूमिको आराधना गरिन्छ।
0: भनेपछि जल जमिन र समग्रमा जंगलको त्यो बिम्ब मानिन्छ। जस्तो कि अब हामीले सामग्रीहरू के कस्तो तयार पर्छ पूजाको लागि, कसरी जुटाइन्छ, के जुटाउनु पर्छ
1: सामग्रीहरू?
0: हजुर,
1: सर्वप्रथम त ठाउँ अनुसार फरक फरक हुन्छ। दुध, अक्षता, अबिर, केसरी, धुप, दीप, बाकुर, लङ्गुर, भोजा, पापी, पिठो, बाँस, सुपारी, चुवाको फुल अनि फलफुल, रक्सी, जार, कुखुरा, रागो, बोका, सुँगुर वा हात पनि चलाउँछ।
0: यी सबै सामग्री हुन्छन् अगुवाले चाहिँ पूजा गरेपछि, त्यसपछि चाहिँ के हुन्छ?
1: अब यो सबै सामग्री रेडी भएपछि पुजारीले पूजा जेष्ठ या मधेले या मधे छैन भने गरुडले पूजा गर्छ। अनि यसमा चाहिँ युवाहरूले चाहिँ पूजामा सघाउँछन् भने महिलाहरू चाहिँ सामग्री तयार गर्नेमा या भोजहरू तयार गर्नेमा सघाउनुहुन्छ।
0: यो पूजा सँगसँगै भोज पनि हुन्छ, पूजा सकेर अनि भोज हुन्छ।
1: पूजामा चढाइएका बलि जो चढाएको छ त्यही चिजहरूलाई चाहिँ त्यही पकाएर समग्रमा गाउँकै मान्छेहरू त्यहाँ वरिपरि बसेर नै त्यही पूजा गर्ने ठाउँमै खान्छन्। कसैले कसैले चाहिँ गाउँ अब अलि ओरपर लगेर समग्रमा गाउँभरिकै एक ठाउँमा जम्मा भएर खाने चलन छ।
0: अनि पाहुना पासेहरू पनि बोलाउने चलन छ?
1: पाहुनाहरू चाहिँ अब पहिला चाहिँ ठाउँ अनुसारको फरक फरक समयमा गर्नुहुन्थ्यो, कसैले चाहिँ अब ठाउँ अनुसार गर्नुहुन्थ्यो भने अहिले चाहिँ समग्रमा सबैले एकैचोटि गर्ने भएको र चेलीबेटीहरू कम, पाहुनाहरू कमै हुनुहुन्छ। त्यही पनि आफ्नो नातादारहरू त आइहाल्नुहुन्छ। कहिले काहीँ आफ्नो अब गाउँमा जुट्नु परेको छ, त्यहाँ त्यो गाउँमा मतलब आफ्नो चेलीबेटीहरूको चाहिँ त्यो घरमा पूजा छैन भने उहाँहरू चाहिँ त्यता नहुँदाखेरि यता आउने चलन छ।
0: भनेपछि चेलीबेटीहरूलाई
1: इष्टमित्र बोलाइन्छ,
0: इष्टमित्र चेलीबेटीहरूलाई बोलाइन्छ, छरछिमेकीलाई पनि बोलाउने चलन छ। समुदायको सहभागिता अनि सांस्कृतिक पाटोको अलिकति कुरा गरौं न। लदी पूजामा महिलाको सहभागिता, पुरुष र युवाहरूको भूमिका कस्तो कस्तो हुन्छ?
1: पुरुषहरूले चाहिँ स्थल निर्माण गर्ने, बलि चढाउने र पूजा व्यवस्थापन गर्ने गर्छन् भने महिलाले खानपिनको व्यवस्था, जाँडस्ती खाना पकाउने वा पूजा सामग्री तयार गर्ने भइहाल्यो। युवाहरूले चाहिँ नाचगान गर्ने, बाजा बजाउने र अग्रजलाई पूजामा सहयोग गर्ने चलन छ।
0: कति समयसम्म चल्छ यो पूजा आजा, त्यसपछि त्यो खानपिनको कुरा?
1: हाम्रो बिहानदेखि त अब पुजारी भनौँ न भोलि पूजा छ भने आजदेखि नै त्यो हाम्रो एक साथी बस्नुहुन्छ नि अन्य दिनहरूले त्यसै बेलुकैदेखि खानुहुन्न। एक दिनभरि पूजा बेलुका पूजा नसकेपछि पुजारीले चाहिँ खानुहुन्न, चोखै मुखले बस्नुहुन्छ। अनि त्यसपछि दिउँसो भोलि नै चल्छ, त्यो बिहानदेखि लगभग बेलुकासम्मै चल्छ। पूजा सकेर त्यही पकाएर खाएर बेलुका रमाइलो गर्दाखेरि घरमा फर्किने बेलुका नै गर्छ।
0: एक साके बसेपछि मात्रै पूजामा सरेको हुनु पर्यो होइन?
1: हजुर हजुर, पुजारीले चाहिँ
0: सबैको भूमिका त्यहाँ हुने भएको हुनाले युवाहरूमा यो पुस्तान्तरण र युवाहरूमा जागरण कस्तो छ?
1: अहिलेको युवाहरूलाई अब बढी त विदेशी रोजगारमा जानु भएपछि समेट्न गाह्रै छ र बाँकी यता नेपालीको चलन भन्दा नि बाहिरी चलनहरू भित्र चलन आयो। अहिले जनवरीको नयाँ साल मानिदिने चलन होइन, चलन आयो नि त, त्यसले गर्दा अलिक गाह्रो चाहिँ गाह्रै छ, चुनौती नै छ। अनि फेरि पनि हाम्रो अब युवाहरू चाहिँ अहिले नयाँ जो पिँढी छ उहाँहरूलाई ऊ के रहेछ भन्ने खालको एउटा सहभागी हुने र आफ्नो ड्रेसहरू लगाएर हाम्रो ड्रेस एक दिन भए पनि आफ्नो सम्मान गरौँ भनेर ड्रेसहरू लगाउने, कल्चरल डान्सहरू गर्ने, प्रोग्रामहरू गर्ने, अनि आफ्नो जातीयको कुनै प्रोग्राममा जाँदा पनि आफ्नो जातको ड्रेसहरू लगाएर जाने चाहिँ धेरै अलिकता उत्साहजनक छ।
0: हजुर, सबै समुदायका आफ्नै प्रकृतिका पोसाकहरू छन्। माझी समुदायको चाहिँ विशेष यो पोसाक चाहिँ कस्तो, पहिरन चाहिँ कस्तो हुन्छ?
1: महिलाको चाहिँ पुन्यो चोली नै छ, अनि पुरुषहरूले चाहिँ धोती र सकोट अनि टी सर्ट जस्तो लगाउने चलन छ। पहिला चाहिँ धोती मात्रै लगाउनुहुन्थ्यो, लुङ्गी टाइपको लगाउनुहुन्छ।
0: अब हाम्रा चालचलन जुन संस्कार संस्कृतिहरू छन् तिनीहरूमा त्यस्तो केही परिवर्तन आउन खोजिया छ वा यस्तो परिवर्तन आउन खोज्यो त्यसो हुनु हुँदैन हो भन्ने कुराहरू पनि तपाईँहरू गर्नुहुन्छ?
1: अहिलेको पिँढीहरूले अलिकति त्यसलाई मोरालिटी चेन्ज गरेर गर्ने कतै कतै चाहिँ सुरुवात गरिरहेको छ सर। अब पहिला चाहिँ जस्तै सम्भव हुँदैन नि त, समय कारणले आफूले समय पनि चल्नु पर्यो, त्यही अनुसार फेरि हाम्रो पेसा पनि त अब लोप भइसक्यो होइन, माछा मारेर ढुङ्गा चलाउने नै भनेको थियो, अब त्यो माछा मार्ने त यो विकासे कामहरूले गर्दा माछाहरू नदिने चल्न छाडे, त्यसमा पनि करेन्ट लगाउन थाले, अर्को के अरे घाँसमा जो ढुङ्गा चलाउने थियो त्यो अब पुलहरू बनिसके, ढुङ्गा पक्की पुल बनिसके, झोलाङ्गे पुल थियो त्यसपछि नै अब पक्की पुलहरू बनिसकेपछि त्यो पेसालाई त अङ्गाले कुरै छैन, सम्भवै छैन, सबै साथीहरू युवाहरू चाहिँ बाहिर अन्य पेसा अङ्गालाई थाल्नुभयो या विदेश जान थाल्नुभयो, त्यसले गर्दाखेरि अब पूजा जाना गर्नेमा पनि पुरै मोडालिटी चेन्जै भएको छ।
0: लदी पूजासँग जोडिएका गीत छुट्टै हुन्छन्, नाच
1: हुन्छ नि,
0: कस्तो गीत गाउँछन् त्यो बेला?
1: यस्तो के अरे हाम्रो बजाउने मादल हुन्छ, झ्याली हुन्छ, मुरली, अनि त्यसलाई चाहिँ पुरानो पुर्खाहरूसँग जोडिने अब ख्यालीको गीतहरू लोकगीतहरू त्यस्तै हुन्छ। अब
0: त्यो हाम्रो प्रकृतिसँग हाम्रो दुःख सुखसँग के कुराहरू जोडिन्छ?
1: लोकगीत माझे नाचहरू मादल झ्याली र मुरलीको तालमा गरिन्छ, माझेहरूका पूर्वलाई नदीले बचाएर नदीकै कृपाले जीवन चलेको पौराणिक आख्यानहरू गीतका माध्यमबाट गाइने चलन पनि छ।
0: जस्तो कुरा ल्याउनु भयो यो पौराणिक कथाहरू माझेका भुल्नै नहुने केही बताउनु मिल्ने छन्? जनजातिका जम्मै कुराहरू अलेख्य भए पनि कथामा त आधारित छन् नि।
1: माझी र के अरे कोसीको बीचको सम्बन्ध, मामा भान्जाको सम्बन्ध भन्ने चलन पनि छ, अनि हाम्रो चाहिँ कोसीमा अब जस्तो सुकै ठुलो भेला आए पनि पहिला त हाम्रो पुर्खाले त्यही नै घाट तार्नु भएको हो नि त, अनि त्यो घाट तार्ने क्रममा चाहिँ भदौरे भेला भए नि जस्तो सुकै भेलमा पार्दा पनि हाम्रो जीव धर्म चाहिँ केही नहोस्, हाम्रो जीवनहरूको सिमीमा कति घटना नघटोस् भन्नको लागि नै पूजाहरू गर्ने चलन पनि थियो पहिला, अनि त्यसले गर्दाखेरि चाहिँ अब मामा भान्जाको सम्बन्ध भन्ने एउटा चाहिँ छ।
0: कुनै पनि कार्य गर्दा, शुभ कार्य गर्दाखेरि वा लदी पूजा गर्दाखेरि पालना गर्नुपर्ने केही त्यस्ता नीति नियमहरू बन्देजहरू त्यस्ता केही छन्?
1: पूजा नसकुन्जेलसम्म पत्तालु वा पूजाले चोखो बस्नु पर्ने अघि नै भनिहाल्यो सर, पूजा स्थलमा अशुद्ध वा अपवित्र मानेका वस्तु लैजान चाहिँ मनाइ हुन्छ, जस्तै अब बलि दिने क्रममा कुनै घाउ चोट लागेको वस्तुहरू छन् जो के अरे जीवहरू मान्छेहरू चाहिँ तिनीहरू लाँदा चाहिँ खुट्टा भाँचेको या घाउ चोट लागेको या कसैले चाहिँ स्यालले नाउरीले लगेर चाहिँ छोट पटक परेका मान्छेहरू चाहिँ लान मिल्दैन सर, त्यस्तो पनि छ। अशुद्ध मानेका कुनै पनि वस्तु लान मिलेन, नदीको जललाई चाहिँ सम्मानपूर्वक प्रयोग गर्नुपर्छ भन्ने पनि छ हाम्रो पालना चाहिँ।
0: अब म अलिकति यो सम्बन्धको कुरा गर्छु, अघि पनि अलिकति जोड्नु भएको थियो जल जमिन र जंगलको, लदी पूजाको नदी जलस्रोत र माझी जातिको दैनिक जीवनसँग कस्तो सम्बन्ध छ?
1: माझी जातिको जीवनशैली नदी नै आश्रित छ, लदी पूजाले उनीहरू र प्रकृतिक विश्व गहिरो अन्तर सम्बन्धलाई दर्शाउँछ, यो केवल धार्मिक पूजा नभए प्राकृतिक संरक्षण र पर्यावरण प्रतिको कृतज्ञता हो, जस्तै अब हामी यो मानव र भान्जाको सम्बन्ध भनेको चाहिँ अन्तर सम्बन्ध दर्शाउँछ, यो केवल धार्मिक पूजा नभए प्रकृति संरक्षण र पर्यावरण संरक्षण पनि हो, हामीले जहाँ पूजा गर्छौँ त्यसको संरक्षण गरिरहेको हुन्छौँ, कोसीको संरक्षण हामीले गरिरहेकै हुन्थ्यो नि त पहिलादेखि नै, अहिले त अब स्थानीय तह आयो ढुङ्गा खिचीदेखि लिएर हाम्रो त्यहाँ अहिले हकै छैन, सबै स्थानीय सरकारले गर्ने भइसकेको छ।
0: अब यहीँनिर नदी पनि प्रदूषण भइरहेको छ, आधुनिक विकासले लदी पूजा गर्ने ठाउँ परम्परामा के असर पारेको छ उसो भए?
1: नदीमा गिटी डल्ला उत्खनन क्लस्टर उद्योग र प्रदूषणका कारण जलस्रोत सुक्दै गएका छन्, नदीमा पुलहरू बनेपछि ढुङ्गा चलाउने पेसा संकटमा परेको जसले गर्दा पूजा गर्ने परम्परागत स्थल र घाटहरू नष्ट हुँदै गएका छन्।
0: पहिले र अहिले लदी पूजा मनाउने तरिकामा केही परिवर्तन भएका छन्?
1: त्यति धेरै त भएको छैन सर, बलि चढाउने त्यही नै चढ्छ, अब पूजाको सामग्रीहरू त्यही नै हुन्छ, पूजा गर्ने समय र प्रसाद खाने समय पनि त्यस्तै नै छ, अब त्यही हो पहिलाको समयमा अलिक जाडो के खान्थ्यो भने अहिलेको युगमा जाडो के कम हुन्छ, चढाउनलाई चढाइन्छ नि खाने मान्छेले कम खान्छ, पहिला चाहिँ सबले खाएर अब अलि गर्ने खालको थियो, नखाएर झगडा यता उतिले पनि हुन्छ नि त, अहिले चाहिँ अहिलेको युवाहरूमा पहिलाको जस्तो त्यस्तो खाँदैनन्, अब त्यही पनि अहिले धेरै रोगहरू लागेपछि धेरैले त बारेकै हुन्छ, त्यस्तो खाँदैन पहिला जस्तो, अलिकता जाडो छिटो चाहिँ कम भएको छ, चढाउनलाई चाहिँ त्यही चढाउनै परिहाल्यो।
0: उसो भए नयाँ पुस्ताको यो लदी पूजा प्रति चासो पनि छ, जति हामी यहाँ बस्या छौँ गाउँमा छौँ सहभागिता पनि छ,
1: हजुर
0: उनीहरूले चासो दिन्छन्,
1: हजुर दिन्छन्, सहभागिता राम्रै छ, जति गाउँमा हुनुहुन्छ उहाँहरू चाहिँ अब बाहिर हुनेहरू पनि अब यही काठमाडौँ भ्याली देशभित्रै हुनेहरू त आइहाल्नुहुन्छ। देश बाहिर जानेहरूले चाहिँ अब एक दिन कोशी पूजाको प्रोग्राम गर्ने भेटघाट कार्यक्रम पनि चलाइरहनुहुन्छ विदेशमा पनि।
0: यो पूजाको अवसरमा सरकारले दिने सार्वजनिक विदा र सहयोग बारे केही कुराहरू छन् समुदायका?
1: नदी प्रदूषण नियन्त्रण लडी पूजा गर्ने स्थान परम्परागत घाटहरूको संरक्षण, नारी संग्रहालय र संस्कृतिको केन्द्रको स्थापना, लडी पूजालाई पर्यटकीय र सांस्कृतिक पर्वका रूपमा प्रबन्धन गर्ने कार्यक्रम सञ्चालन गरिदिया चाहिँ राम्रो हुन्थ्यो। भावी पुस्ताहरूलाई पनि यो चाहिँ सहज हुन्थ्यो। जस्तै अहिले पढ्नु बाहिर बस्नुहुन्छ नि त साथीहरू, या फेरि हामीभन्दा अब हामीसम्म त संरक्षण गर्नुपर्छ भन्ने लाग्यो, हाम्रो पुस्ताहरूभन्दा पछि त कस्तो हुन्थ्यो भन्ने कुरो उहाँहरूलाई त कथा मात्रै होला जस्तो छ। त्यसको लागि चाहिँ यो सङ्ग्रहालयहरू अनि सांस्कृतिक केन्द्रहरू स्थापना गरिदिएदेखि त्यसले गर्दाखेरि अलिक सहज पाठहरू हुन्थ्यो र पछिसम्म लगेर राख्न सजिलो हुन्थ्यो भन्ने लाग्छ।
0: यो समुदायले मनाउँदै गर्दाखेरि त्यो दिनमा बिदा हुन्छ कि हुन्न?
1: यसको स्थानीय तहमा पनि अहिले केही वर्ष यता चाहिँ अब जन जन थापालिकामा माझी बस्तीको घना बस्तीहरू छ, जहाँ चाहिँ त्यहाँनिर माझी बस्तीहरूको के अरे माझीहरूको पहुँच पुगेको ठाउँ छ भने त्यहाँनिर त छुट्टी दिने चलन छ। नभएदेखि चाहिँ अब छैन, हाम्रो त अब रातो मसीले क्यालेन्डरमै लेख्नु पर्यो राष्ट्रिय स्तरमै भन्ने माग छ हाम्रो माझी समुदायको, त्यो पनि छैन। अब के अरे त्यो चाहिँ अहिले हाम्रो प्रत्येक अब हुन न जो पनि समितिमा आइरहनु भएको छ आफ्नो संस्थागत रूपमा चाहिँ गरिरहनु भएको छ। स्थानीय सरकारले चाहिँ अलिकता जहाँ जहाँ माझी बस्तीको बस्ती छ भन्नाले अलिक जहाँ गहिरो बस्ती छ त्यहाँ मात्रै बिदा दिइरहेको छ, अन्त चाहिँ दिएको छैन।
0: अब यो परम्परालाई भावी पुस्तासम्म जोगाइराख्न कस्ता कस्ता चुनौती देख्नुहुन्छ?
1: चुनौती त धेरै छ नि।
0: जस्तो के गरिनुपर्छ?
1: ढुङ्गा के अरे माझीहरूको परम्परागत ढुङ्गा चलाउने माछा मार्ने पेसा लोप भइसकेको छ सबभन्दा ठुलो कुरो। नदी किनारबाट सुकुन्डासी माझीहरूको विस्तारको विकासले सबै चुनौती हो। आधुनिकता र सांस्कृतिक अतिक्रमण हुनु पनि एउटा चुनौती नै हो।
0: यिनीहरूलाई स्थानीय सरकारसँग कुरा भइरहेकोलाई स्थानीय सरकारले चाहिँ के भन्छ?
1: हेरे त स्थानीय सरकारले त के भन्छ, त्यसले केही हाम्रो ऊ नै छैन नि। त्यहाँ जुन पेसा अब माछा मार्दै अनि ढुङ्गा चलाउँदै उहाँहरूले गुजारा गर्दै हुनुहुन्थ्यो हाम्रो बाहरू भनौँ, उहाँहरूलाई चाहिँ पुल बनाइदिने हो कतै, किनकि त्यो पुल बनाइसकेपछि त त्यसको विकल्प रोजगारी या चाहिँ कतिजना साथीहरूले चाहिँ यसलाई मात्रै विशेष गरेर के अरे अँगालेर बसिरहनु भएको छ अहिले भनेर उहाँलाई त्यस्तो पुगी गरेर विशेष रोजगारीको सिर्जना गरिदिनु भएको भएदेखि अझै राहत मिल्थ्यो होला होइन। अब त्यो छैन, अनि माछा मार्ने करेन्टहरू लगाइरहेको छ सबै, त्यसलाई रोकथाम गर्न सकिरहेकै छैन, समुदायले पनि गर्नु सकेको छैन र प्रशासन आफैले पनि त्यसमा चाहिँ प्रशासनले यसो रोके जस्तो नि गर्ने फेरि आफै पनि हाबी भइदिने त्यस्तो पनि छ ठाउँ ठाउँमा।
0: भनेपछि हजुर हाम्रो परम्परागत मान्यताहरूमाथि प्रहार भइरहेको छ, स्थानीय सरकारले चासो दिएको छैन,
1: समुदायलाई चाहिँ दिएको छैन। अहिले स्थानीय सरकारले चाहिँ त्यो नदी किनाराबाट कति उत्पादन गर्न सक्यो त्यो फेरि गिफ्टमा कति ल्याउने र त्यसको करले कसरी चाहिँ आए स्रोत देखाउने नगरपालिकालाई गाउँपालिकालाई भन्ने चाहिँ छ, तर त्यहाँको स्थानीय बस्ती माझीहरूलाई चाहिँ अब त्यसले जो पहिला त्यही त्यसमै आश्रित भएको माझीहरूलाई चाहिँ के गर्ने भन्ने खालका योजनाहरू चाहिँ बनाइराखेको पाइएन छ।
0: तर आवाज बुलन्द पार्ने आवाज उठाउने कामहरू समुदायको तर्फबाट प्रयास त भइरहेका होला नि,
1: पुरै समुदायको लागि नै आवाजहरू बारम्बार स्थानीय सरकारदेखि नै र केन्द्रसम्म पनि ढोका ढकढकाकै छौँ त।
0: उसो भए यो सांस्कृतिक परम्परा जोगाउन स्थानीय सरकार र अन्य निकायले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
1: स्थान परम्परागत घाटहरूको संरक्षण गर्ने, अहिले त नदी उत्खनन भएर खोला उत्खनन भएर जस्तै ड्यामहरू बनाइदिएर त्यो ठाउँमा पनि अब पूजा गर्न असहज बात कम भइरहेको छ होइन, त्यसलाई चाहिँ अलिक घाटहरूको संरक्षण गरिदिनु पर्यो। अर्को माझी सङ्ग्रहालय सांस्कृतिक केन्द्रको स्थापना अनि त्यस के अरे विशेष गरी चाहिँ पालिकामा बजेट छुट्याउँदा पनि केही समुदायलाई लक्षित गरेर विशेष बजेटको व्यवस्थापन गरिदिनु पर्यो, त्यसलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ त्यतातिर पनि सोच्नुपर्ने आवश्यक होला। अनि पर्यटक स्तर चाहिँ अब आफ्नो पालिकामा चाहिँ यो समुदाय माझी समुदाय छ, त्यसले माझी समुदायकोलाई चाहिँ पर्यटक स्थलमा र यहाँका जनताहरूलाई चाहिँ आर्थिक स्रोतसँग कसरी जोड्न सकिन्छ भन्ने खालको अलिकता विशेष बजेट छुट्याइकन त्यसमा पनि सुरुवातै गरिदिनु पर्ने होला कि अब माझी समुदायलाई यसो गर्दा थाहा हुने या एक्कासी चाहिँ उहाँहरूलाई आइडिया नहुँदा चाहिँ तिमीहरू यो गर है भन्ने निर्देशनै पो गर्नुपर्ने हो कि पर्वहरूलाई चाहिँ के अरे प्रबन्धन गर्नको लागि डकुमेन्ट बनाएर हुन्छ कि अब कसरी हुन्छ होइन, विशेष गरेर प्रोग्रामहरू गरिदिने कम्पिटिसनहरू जस्तो त्यस्तो खालको पनि प्रत्येक जातिको माथिलाई माथि जोड्न चाहेन यसमा चाहिँ प्रत्येक जातिका चाहिँ तपाईँहरूको संरचना हुने खालका राम्रा राम्रा लेख होला, कथा कविता होला, या फेरि नाटक प्रदर्शन नै गरेर हुन्छ कि अर्को चाहिँ डकुमेन्ट्री बनाएर कसरी गर्न प्रबन्ध गर्न सक्छ त्यसको तरिकाले सोच्नुपर्छ होला जस्तो लाग्छ।
0: अब अन्तिममा आदिवासीको साइनो भनेको जल जमिन र जंगल संघको अटुट साइनो हो। अहिलेको औद्योगिक विकासले अन्य विकासका घटनाक्रमहरूले प्रभाव पारिरहेको छ जसको प्रत्यक्ष प्रभाव आदिवासीमा परेको छ, के भन्नु?
1: विकास निर्माणका कारणले गर्दा कति ठाउँमा चाहिँ हामी विस्थापितै हुनुपर्ने बाध्य छ, कति ठाउँमा चाहिँ विकासको कामले गर्दा उत्खनन गरेर त्यहाँका बस्तीहरू चाहिँ सुकुम्बासीको उसमा पुगेको छ। त्यसले गर्दा चाहिँ अब सरकारलाई विशेष गरेर आग्रह चाहिँ जुन जुन ठाउँमा आदिवासीहरू बस्तीको छ त्यो ठाउँमा विकास निर्माण गर्दै गर्दा पनि त्यो आदिवासीहरूको बस्ती उजाडा नहोस् र उनीहरूको संरक्षण हितमा पनि केही चाहिँ विकास त्यहाँनिर जुन ठाउँमा विकास गर्दै त्यो समुदायलाई पनि हुने गरी विकास त त्यो समुदायले मात्रै लिँदैन नि, त्यो विकासको फाइदा त पुरै जिल्लाले लिने होला कि पुरै देशले लिने होला होइन, तर त्यही समुदायलाई विशेष गरेर चाहिँ के फाइदा हुन्छ त भने त्यहाँको हामीले जग्गा दिँदै गर्दा एउटा विकासको मानिले एउटा काम हुँदै गर्दा त्यहाँको व्यक्ति या त्यहाँको समुदायले त त्यहाँको जग्गा नै छोड्नुपर्ने हुन्छ नि त, उसले भोक्तान गर्दै आएको जग्गादेखि लिएर त्यहाँ चढ्दै उसले चरीचरण चढेको हुन्छ होइन, चरीचरण चढ्दै गर्दा पनि त्यहाँ हाम्रो चरीचरण नै भन्छ अहिले गाईबस्तु पालेर के भन्नु बस्तु चढाउनु ठाउँ थिएन अनि त्यस्तो ठाउँलाई चाहिँ अलिकति विशेष यो चाहिँ यसको लागि है भनेर बन्टी गरेर फुटाइदिनुपर्छ होला र उसको संरक्षणको लागि केही चाहिँ छुट्टै अनि योजनाहरू बनाइनुपर्छ भन्ने लाग्छ मलाई।
0: अब स्थानीयको स्वीकृति लिनु पर्यो, स्थानीयलाई पूर्व जानकारी दिनु पर्यो, पूर्व स्वीकृति लिएर मात्र के गर्ने हो सहमति अनुसार चाहिँ जानु पर्यो होइन?
1: हजुर, त्यो स्वीकृति गर्ने भने स्थानीय पनि समावेश गर्नु पर्यो नि त स्थानीयलाई पनि।
0: हस् मन्जुज्यू, यो लती पूजा सँगसँगै माझी समुदायका संस्कार संस्कृतिका कुराहरूमा यहाँ जोडिदिनुभयो, रेडियो कार्यक्रम साइनोका लागि यी कुराकानी व्यक्त गरिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। नमस्ते। उहाँ हुनुहुन्थ्यो नेपाल माझी उत्थान संघ जिल्ला समिति रामेछापका सचिव मन्जु माझीज्यू हामीसँग कुराकानी गर्दै। मन्जु माझीसँग गरिएको यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नुभएको छ। अब हाम्रो अर्को भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने मन्जु माझीलाई धेरै धेरै धन्यवाद। म आरजु विष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआईको आर्थिक सहयोग, नेफिन र वाईएईको सहकार्य रहेको

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता

0: तयार गरिन्छ।
1: यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका आठ, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Stefania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार।
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस।
10: नारायणी सहितका नदीमा बाढ़ी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह। भोटे कोशी बाढ़ीको आज 1 महिना पुग्यो, खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी। स्टेट अफ होर्मुज खोल्न अमेरिका समक्ष इरानको 7 दिने नयाँ प्रस्ताव, आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत। र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ। सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि यथावत रहनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षापछि नारायणी नदीमा बाढ़ीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढ़ीको तह 7.49 मिटर पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलाधार क्षेत्रका तिर्सुली, मर्स्याङ्गी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढ़ीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका वासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी पस्दा बस्तीमा पस्न थालेपछि स्थानीय वासिन्दा समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 सुस्ताको थारूटोलका घर परिवार बाढ़ीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तका आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारूटोलकामा केही घरमा बाढ़ी पसेपछि त्यहाँ रहेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सोनारीको दुई नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढ़ीजन्य विपद सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको बताउनुभयो। यस्तै सप्तकोशी नदीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्यूसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको हो। हिजो दिउँसो पानीको बहाव प्रति सेकेण्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। जलसतह निरन्तर बढ़िरहेकोले सप्तकोशीको आसपासका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन गर्ने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाण्डौ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमापमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन राजपथमा चाप बढ़ेको छ भने समय तालिका मिलाएर गाड़ीको आवत जावत व्यवस्थापन गरिएको छ। वर्षाले काठमाण्डु जोड्ने मुख्य सड़क बन्द भएपछि खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्तिमा निकै समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला अहिले परेको पानीले थप समस्या पारेको हो। काठमाण्डुका बासिन्दाले ग्यासका लागि थप शास्ति भोग्नु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा खासै समस्या नभए पनि ग्यास ढुवानीमा समस्या रहेको आयल निगमले जनाएको छ। तर जति सक्दो धेरै ग्यास बजार पठाउनका लागि प्रयास भइरहेको निगमको भनाइ छ। यस्तै लगातारको वर्षाले तरकारी ढुवानीमा पनि समस्या भएको छ। काठमाण्डुमा तरकारी भित्रने मुख्य सड़क, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकेको हो। तरकारीको आयात घटेपछि भाव निकै महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने तत्काल कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको आज एक महिना भएको छ गएको भदौ 10 गते बाढ़ीले रसुवा नुवाकोट धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्य विवरण अनुसार बाढ़ीबाट 1,453 जनाको ज्यान गएको छ 5,285 जना अझै बेपत्ता छन् यसैगरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन् यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ 759 MW क्षमताका 13 जलविद्युत आयोजना र 24 MW 5 सोलर प्लान्ट प्रभावित भएका छन् यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन् यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ बाढ़ीबाट 8,300 घर परिवार र झण्डै 40,000 जनसंख्या प्रभावित भएका छन् बाढ़ीबाट जनधनमा भएको क्षतिको विस्तृत र यकिन तथ्याङ्क अझै आइसकेको छैन पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया अघि बढ़ाएको छ अब विदेशको खबर इरानले मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ इरानी विदेश मन्त्री सैयद अफसा अब्बास अरागाचीका अनुसार इरानले अमेरिकालाई एक हप्ताभित्र स्टेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो न्यूयोर्कमा पत्रकारसंघको कुराकानीमा अरागाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै यसो गर्न सकिने बताउनु भएको छ उहाँका अनुसार ती शर्तहरू गएको जून महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र अर्थात एमओयूमा समावेश छन् यो योजना कतार मार्फत अमेरिकालाई बुझाएको जानकारी दिँदै अरागाचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ यसअघि संयुक्त राष्ट्रसंघको 81 महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्नेसम्मको चेतावनी दिनुभएको थियो गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण शुरू गरेका थिए त्यसको जवाफमा इरानले पनि खाड़ीमा रहेका इजरायली र अमेरिकी अखड़ाका साथै अमेरिकाका अरब खाड़ीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै स्टेट अफ हर्मुज बन्द गर्दै आएको छ अब खेल खबर जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ बिहान वर्षाले ढिला खेल शुरू हुँदा 15 ओभरमा झारिएको थियो टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए आसिफ शेखले 21 रन जोड़े जापानका लागि रियो साकुरानी थोमस इब्राहिम ताकाहासी कुसुदा नारायणी र डेक्लान सुजुकीले समान एक एक विकेट लिए तर फेरि पनि पानी परेपछि खेल नियमित हुन सकेन यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बन्यो अब क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानले भारतसँग खेल्ने भएको छ आजै मलेसिया र ओमान बीच पनि खेल हुँदैछ एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ़न सकेको छैन चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने पूर्वमा कम हुँदै जाने सोमबारदेखि देशका धेरैजसो ठाउँमा मौसम सुधार हुने सप्तकोशी नारायणी सहितका नदीमा बाढ़ी कोशी ब्यारेजका 43 ढोका खोलियो माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह भोटेको सिबाड़ीको आज एक महीना पुग्यो। खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी। स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको साथ दिने नयाँ प्रस्ताव। आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत। र नेपाल र जापान बीचको खेल नतिजाविहीन। नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0664520209।

0: Deponia.
1: Extreme energy drink.
2: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: रामु खड्का र सन्तोष बानियाको उत्कृष्ट लय तथा शब्द सृजनामा देवी घरती गीता डिसी र कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज अनि विमल अधिकारी र एन्जल शर्माको दर्दनाक अभिनयको साथमा लोक सांगीतिक
1: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी
2: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
4: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
7: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0667524497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
8: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209073 मोबाइल 97463061
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना
11: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
13: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
14: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
15: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
14: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न, दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपराइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक।

0: खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9465000271 र 9065677272।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
9: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
5: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 10 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन सर्यो। 12 मनोनयन दर्ता र 13 निर्वाचन हुने। डाका चोरी तथा अपराधी कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई लमजुङ प्रहरीद्वारा पक्राउ। र मनाङको माथिल्लो क्षेत्रमा हिमपात, खोत्रोमा लेदो सहितको पहिरो खस्दा पुनः यातायात अवरूद्ध।
1: एसपीपी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरूरी सूचना।
3: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीपी खोप अभियान लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरूले विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: खोप सञ्चालन हुने मिति बेसीतहर नगरपालिका, सुन्दर बजार नगरपालिका र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते।
3: राइनस नगरपालिका, दुधपोखरी गाउँपालिका र कोलसत्तर गाउँपालिकामा असोज 15 र 16 गते।
1: मर्सेन्डी गाउँपालिका र दोर्दी गाउँपालिका असोज 14 र 15 गते।
3: तोकिएको मितिमा खोप सेवा सञ्चालन हुने स्थान कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरू।
1: थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
3: जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एकसाथ।
6: मर्सेन्डी एफएम 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा पूर्व निर्धारित क्षेत्रीय अधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि असोज 10 गते अर्थात शनिबार हुने भनिएको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय अधिवेशन आगामी 12 र 13 गते हुने भएको हो। नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरेको जनाएको हो। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी सूचना अनुसार 11 गतेसम्म भारी वर्षा हुने र बाढ़ी पहिरोको जोखिमको कारण आउँदै गरेको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन खोलिएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन अधिकृतको कार्यालयको अनुसार अब क्षेत्रीय अधिवेशन अन्तर्गत 12 गते उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ भने 13 गते निर्वाचन कार्यतालिका रहेको छ। निर्वाचन कार्यतालिका अनुसार 12 गते मतदान नामावली सार्वजनिकदेखि उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसम्मको समय तोकिएको छ भने 13 गते बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्मका लागि मतदान हुने सूचनामा जनाएको छ। कांग्रेस महाधिवेशन अन्तर्गत जिल्लाका 75 वटा तथा 8 वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ। जिल्लाका 8 स्थानीय तहमध्ये मध्य नेपाल बाहेक सबै पालिकामा सर्वसम्मत समिति चयन भएका छन्। मध्य नेपाल नगरपालिकामा भने सभापति पदका लागि मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो। सम्पन्न पालिका अधिवेशनको नतिजा अनुसार मध्य नेपालमा कम प्रसाद गुरूङ नगर सभापति निर्वाचित भएका छन्। सर्वाहित विश्वमा पूर्णबहादुर थापा, सुन्दर बजारमा उत्तम गुरूङ, राइनसमा नूरराज कडरिया, दोर्दीमा लालबहादुर गुरूङ, दुधपोखरीमा कमल प्रसाद दिताल, सुतनमा राजु गुरूङ, नर्सिङदीमा लोकनाथ खिमिरे सर्वसम्मत पालिका सभापति भएका छन्। अधिवेशन शुरू भएसँगै लमजुङ जिल्लामा अधिवेशनको सरगर्मी पनि बढ़दै गएको छ। जिल्ला अधिवेशनको मिति टुंगो नलागे पनि जिल्ला सभापतिमा भने को हुने भन्ने विषयमा कहिले कांग्रेसविरूद्ध चर्चाको विषय बनेको छ। जिल्लादेखि वड़ा तहसम्म नेता तथा कार्यकर्ताबीच आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको छ। भेदका अधिकांश क्षेत्रमा वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ। मनाङको माथिल्लो क्षेत्रहरूमा शुक्रबार बिहानदेखि हिमवर्षा भएको हो। हिमपातका कारण सिजन शुरू नहुँदै मनाङको माथिल्लो क्षेत्रमा रहेका निसेङ र नार्फा भूमि गाउँपालिकाको क्षेत्रहरूमा हिमपात भएको हो। यो वर्षकै पहिलो पटक हिमपात भएसँगै चिसो बढेपछि मनाङको जनजीवन सामान्य प्रभावित भएको छ। हिमपातसँगै जिल्लाका माथिल्लो भेगहरूमा अत्याधिक चिसो बढेको छ। हिमवर्षा र चिसो हावाको कारण सर्वसाधारणहरू पनि विशेष काम बाहेक बाहिर निस्कने अवस्था नरहेको स्थानीयले बताएका छन्। हिमपात शुरू भएसँगै मनाङको पर्यटकीय गन्तव्य टिलिसोताल र थ्रोङला पाँच गने पर्यटकहरू पनि प्रभावित भएका छन्। जल तथा मौसम विभागको पूर्व सचेतनासँगै जिल्ला प्रशासन कार्यालय मनाङले तीन दिनका लागि पर्यटकहरूलाई पदयात्रा नगर्न आग्रह गरेको थियो। तिलिसो तथा थ्रोङलातर्फ आएका पर्यटकहरूलाई लक्षित गरी प्रशासन कार्यालयले सार्वजनिक संरचना जारी गरेको हो। पर्यटकीय सिजन शुरू भएकोले मनाङमा यति बेला पर्यटकको चाप बढ़दो रहेको छ। हिमाली क्षेत्रमा भारी हिउँ पर्ने सम्भावना सम्बन्धी मौसम पूर्वानुमान महाशाखाले केही दिन अघि नै सूचना जारी गरेको थियो। मनाङको माथिल्लो भागमा हिमवर्षा भए पनि तल्लो भागमा भने निरन्तर झरी परिरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। वर्षासँगै पहिरोका कारण मनाङको खोत्रोमा सड़क अवरूद्ध भएको पनि जिब्राका मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताउनुभयो। केही दिन अघि ठूलो ढुङ्गासहितको पहिरोले अवरूद्ध भनेकै स्थानमा पुनः लेदोसहितको पहिरोको कारण सड़क अवरूद्ध भएको हो। हाल वर्षा निरन्तर भइरहँदा तत्कालै सड़क सुचारू गर्न सम्भावना नभएको पनि प्रहरी निरीक्षक बोहराले बताउनुभयो। वर्षा र भारी पहिरो जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएका छन्। निसेङ गाउँपालिकाको हुम्दे माथिल्लो मनाङ खाङसा र नर्पाभूमि गाउँपालिका अन्तर्गत नार्फू लगायतका माथिल्लो क्षेत्रमा मात्र हिमपात भएको हो। तल्लो क्षेत्रमा भने झरी परेको स्थानीयले बताएका छन्। हिमपातको कारण जनजीवन प्रभावित भए पनि स्थानीय हर्षित हुने गर्दछन्। सुक्खा जमीनमा हिमवर्षा हुँदा सिंचाई पुग्ने मनाङका स्थानीयको भनाइ छ। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाहरूको अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रूजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ। सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रमा धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि कायमै रहनेछ। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने मधेस तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज पनि ठूलो लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ।
6: हातेमालु वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालु वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाडा सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पैरे नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातीमालो साकोसको सभाहाल बेसेसहर 7 भीमसेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसेसहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-86-624 र भोटेउडार सदस्य सेवा कार्यालय 066-400-225।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेसर लमजुङको 20 औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान
6: रामबजार सेवा केन्द्र यही असोज 16 गते तामाङ आमा समूह भवन रामबजार समय बिहान 11 बजे
1: साल्मे सेवा केन्द्र असोज 17 गते टक्सार आमा समूह भवन साल्मे बिहान 10 बजे
6: भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे
1: नायुङ सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायुङ समय दिउँसो 1 बजे
6: गादी सेवा केन्द्र असोज 20 गते दोभानचौर गादी बिहान 11 बजे
1: भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे
6: बेसिसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
6: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसिसहर लमजुङ।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 मा सम्पर्क गर्नुहोस्।
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
0: लमजुङ प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डाकचोरी तथा आपराधिक उपद्रव सम्बन्धी खसुरी मुद्दाका 4 जना प्रतिवादीहरू पक्राउ गरेको जनाए जानकारी दिएको हो। प्रहरीले गरगहना चोरेर फरार रहेका बेसिसर 10 खासुर घर भए ओडङ्गामा सास सहजी डेरा गरी बस्ने 38 वर्षीय टक बहादुर गुरूङलाई पक्राउ गरेको छ। निज गुरूङलाई प्रहरीले असोज 8 गते बिहिबार पक्राउ गरेको हो। गुरूङले असोज 3 गते मोर्चाङ्गी 3 थाकनमा 93 वर्षीय वृद्धलाई बाँधेर गरगहना चोरी गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले बताउनुभयो। प्रतिवादी गुरूङको कोठाबाट चोरी भएको गहना र अन्य हतियार समेत बरामद गरी लमजुङ जिल्ला अदालतमा शुक्रबार 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी निरीक्षक छेत्रीले जानकारी दिनुभयो। लमजुङ प्रहरीले नक्कली पिस्तोल देखाई डाका चोरी गर्ने दुईजना प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पनिमा दोर्दियार दुवार बस्ने सन्तोष भन्ने बुद्धिमान राणा मगर र 21 वर्षीय सुमन तामाङ रहेका छन्। सुमनलाई दुवारबाट र सन्तोष भन्ने बुद्धिमानलाई प्रहरी वृत्तक महारागंज काठमाण्डुबाट समन्वय गरी असोज 6 गते महारागंजबाट पक्राउ गरिएको हो। गत भदौ 28 गते राति करिब 1 बजे तीनजनाको समूहले अनुहारमा प्लास्टिकको नकाब लगाएर नक्कली पिस्तोल देखाउँदै 65 वर्षीय पानमाया तामाङको घरमा मूल ढोका तथा दराज फुटाएर करिब 76,000 रूपियाँ नगद र 2.5 तोला सुनको बाला चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सो पश्चात उनीहरूले नजिकै रहेको दिलबहादुर सार्कीको घरमा समेत प्रवेश गरी नक्कली पिस्तोल देखाएर सुन चाँदी तथा नगद माग्दै लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका तामाङ र राणा मगरलाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। यसै गरी प्रहरीले पार्किङ गरी राखेको बाइकमा आगो लगाई फरार रहेका प्रतिवादी पक्राउ गरेको हो। पक्राउ पर्नेमा 203 गाउँ शहरका 28 वर्षीय सरोज दुलाल रहेका छन् भने गत भदौ 2 गते राति गाउँ शहरको प्रेम बहादुर परियारको घर बाहिर पार्किङ गरी राखेको G12P6553 नम्बरको 200 BCC पल्सर मोटरसाइकलमा आगो लगाई फरार भएको आरोपमा दुलाललाई प्रहरीले असोज 6 गते मंगलबार 2018 नियन्त्रणमा लिएको हो। दुलाललाई जिल्ला अदालत लमजुङबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा 5 दिनको म्याद थप गरे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निदेशक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। लमजुङमा यी असोज 14 गतेदेखि 16 गतेसम्म एसपीपी खोप सञ्चालन हुने भएको छ। जिल्लाका 8 वटै पालिकामा सञ्चालन हुने खोप अभियान अन्तर्गत कक्षा 6 अध्ययनरत छात्रहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीलाई एसपीपी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयको अनुसार यसपटक जिल्लामा 1,159 जना किशोरीहरूलाई एसपीपी खोप लगाइने तयारी छ। महिलाहरूमा हुने पाटीघरको मुखको क्यान्सर विरूद्ध लगाइने एसपीपी खोप 2 वर्ष अघि अभियानको रूपमा शुरू भएको हो। गत वर्षदेखि नियमित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। खोप सेवा कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा लिन सकिनेछ। असोज 14 र 15 गते मर्सेदी गाउँपालिका र दोर्दे गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने भएको छ। वैश्य नगरपालिका सुन्दरबजार नगरपालिका र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते कोलसोत्ता र दुधपोखरी गाउँपालिकामा असोज 15 र 16 गते खोप कार्यक्रम सञ्चालन हुने भएको छ। तोकिएको मिति तथा स्थान निर्धारित समयमा खोप लगाउन छुटेका किशोरीहरूले 1 हप्तासम्ममा पाए पनि स्वास्थ्य केन्द्रबाट खोप सेवा लिन सक्ने समेत कार्यालयले जनाएको छ। महिलालाई हुने पाटीघर मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सरकारले केही वर्ष अघिबाट नै किशोरीहरूलाई एसपीपी नामक भाइरस विरूद्ध खोप अभियान सञ्चालन गरेको हो। लगातारको वर्षपछि नारायणी नदीमा बाढ़ीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलधार देवघाट जलमापन केन्द्रबाट बाढ़ीको तह 7.49 मिटर पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलधार क्षेत्रका त्रिशुली मर्सिन्दी दरमखोला कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढ़ीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपासमा डुबान भइरहेको होचा ठाउँमा बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तमा नारिणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। सुस्त गाउँपालिका 5 सुस्तको थारू टोलका घर परिवार बाढ़ीपछि सुस्तमै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रम लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारू टोलमा केही घरमा बाढ़ी पसेपछि त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यसै बाँकी राप्ती नदी तटीय क्षेत्रमा बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सुनसरीको दुई नम्बर वडादेखि नरेङपुरसम्मकै तल तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सुनसरी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढ़ीजन्य सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो। आज पूर्वको कोशीदा मधेसमा वर्षाको प्रभाव केही कम भएको छ। बागमती प्रदेशमा पनि निरन्तरको झरी रोकिएको छ, तर बेला बेला पानी पर्ने क्रम पनि रोकिएको छैन। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज भोलि केन्द्रित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन सर्यो। 12 मनोनयन दर्ता र 13 निर्वाचन हुने। डाका चोरी तथा अपराधिक कसुर मुद्दाका चारजना फरार। प्रतिवादीलाई लमजुङ प्रहरीद्वारा पक्राउ र मनाङको माथिल्लो क्षेत्रमा हिमपात। खोत्रोमा लेदो सहितको पहिरो खस्त पुनः यातायात अवरूद्ध। बिहान 10 बजेको मर्सिङ्गी समाचार अहिले लैसक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइ सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
10: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
9: यसलाई शोक नमान्नु साथी, सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
10: ए हो र?
9: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
10: बाप्रे, यति धेरै जोखिम?
9: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
11: सुर्ति जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुसी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
15: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
16: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
17: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
16: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाएँ नि।
17: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
16: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
17: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखा नगरपालिका साथ, त्रिवेणी टोल, रङजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
16: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
17: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
18: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
19: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
17: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
19: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।

0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: लमजुङ उद्योग वाणिज्य संघको जरूरी सूचना। लमजुङ उद्योग वाणिज्य संघले आज असोज 10 गते आयोजना गर्ने भनिएको राजस्व सम्बन्धी कार्यक्रम विविध कारणले गर्दा स्थगित गरिएको छ। अर्को मिति तय भए पश्चात पुनः सूचना जारी गरी कार्यक्रम आयोजना गर्ने समेत सबैलाई जानकारी गराइन्छ। लमजुङ उद्योग वाणिज्य संघको सचिवालय लमजुङ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दादले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनसादी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Stefania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
4: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: Bunny,
1: extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
5: 98-560-299। प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइशे
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 066-590-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
9: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आ त यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्। अब ज्योत नेपाल मेरो।

0: ओहो दाई, तपाईले कति जाडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको, अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
12: छोराबरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
10: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार, समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सेङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
9: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र शनिबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ।
10: समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल विशेषहर 7 भिन्सेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय विशेषहर 0665209115 5209125 खुदी सदस्य सेवा कार्यालय 9856786624 र भोटेउडार सदस्य सेवा कार्यालय 0664002225। सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
12: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधिले शोभा अल्मोनियमको तेल सादा थिन रङ्गीन जस्ता पाता हुलास ज्युरा कलर छ्यानभन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुणा लाना टुला हुलास मुसम अर्को तिल दमाइसे
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: extreme energy drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु के विकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती च्याउ सर्स्यु बोडी बट्ट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80 746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841 26 344 9841 26 344

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: Bonjour, I'm Ben.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme Energy Drink.
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस।

0: हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोरल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909999 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले कहिले त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याब

0: Media.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400077।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065767272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261
9: कामसँग हेरिकन आएको झुमक्क परेर खानेकुरा त्यो यतिकै उस गरेर हुन्छ हिजो अस्तिदेखि भोक भोकै छ खै कसको हो कसको हो दुई दिन जति भयो त्यहाँ देखेको
10: Extreme energy drink. Time check. Aile thik 1 baje ko cha.
11: Extreme energy drink. Taste the difference. Feel the energy.

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्सेङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला आज हामी शनिबारको बसाईमा छौं शनिबारको बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ 0665220020 डायल गरेर तपाईँ जोडिन सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं आजको बसाईमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्छ हाम्रो कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट र हाम्रो पात्रबाट पनि प्रसारण भइरहेको छ फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने तपाईँले कस्तो लाग्छ कार्यक्रम कसलाई सम्झिन चाहनुहुन्छ भनेर पनि लेखेर पठाउन सक्नुहुनेछ र आजको बसाईमा जोडिनको लागि पनि तपाईँले फोन गर्न सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ आज अलिकति जाडो मौसम पनि रहेको छ सबैजना घरमा नै हुनुहुन्छ होला पक्कै पनि र लामो दूरीको यात्रा नगर्नुहोला न्यानो लुगा लगाउनुहोला र प्रशस्त मात्रामा तातो झोलिलो खानेकुरा चाहिँ खानको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको बसाईमा तपाईँले लोकगीत मात्रै गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा तपाईँले कथा कविता गजल मुक्तकहरू चाहिँ वाचन गर्न सक्नुहुनेछ र शुक्रबार चाहिँ म्युजिकको ट्र्याक गर्नुपर्ने हुन्छ र साताको अन्तिम दिन शनिबारको दिन जुन आजको दिन हो आजको दिन चाहिँ यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ जुनसुकै गीत गाउन सक्नुहुनेछ तपाईँले यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते गुड आफ्टरनून

0: हेलो।
1: ओहो नमस्कार।
0: नमस्कार
1: श्याम जी।
0: हजुर
1: आज एकदमै फरक ढंगले प्रस्तुत गर्नुभएको छ आफूले आफूलाई। सन्चै हुनुहुन्छ?
0: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
1: हजुर म सन्चै छु। कति जति सन्चै हुनुहुन्छ हजुर? 100% सन्चै हुनुहुन्छ कि कति प्रतिशत?
0: सबै पुरा फुल सन्चै छु, तर अब झरीले गर्दाखेरि अलिकति जाडो जाडो सिजन लागेको छ, त्यति मात्रै हो।
1: ओहो अनि न्यानो लुगा लगाएर बस्नु भएको छ होला नि पक्कै?
0: एकदमै न्यानो लुगा लगाएर लगाएर हिजो चाहिँ अब वस्तुलाई चाहिँ झरी झरी परेर अनि हिजो चाहिँ बाँधियो, आज चाहिँ उब्रियो थियो र अनि लिएर आएको। अहिले त फेरि पानी परेछ, फुल त पराएन, सानो सानो सिमसिम पानी परेछ, तेरो चरिरहेछ झरीमा भए पनि। अब के गर्नु र यस्तै छ।
1: अब गाई बस्तु चराउँदै हुनुहुन्छ है भनेपछि?
0: हजुर
1: के गर्नु, अब झरी लागे पनि अब खाने मुख अनि पेट भएपछि गाह्रो हुन्छ है पशुलाई पनि।
0: हजुर हजुर।
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन यहाँले?
0: सुन्न पाएको छैन, यसो कल गरेको अनि दुई तिन चोटि कल गरेको, आज चाहिँ आएन भन्नुभयो जिल्लु बहिनीले। अनि फेरि अब म त कतिखेर एक बजी लगाएर अब बोर लगाइरहेको अनि झन्डै कल गरेको, अब भनौँ न दुई तिन चोटि पछि भन्न आवाज राम्रो आयो, क्लियर आयो, त्यो भएर
1: हजुर अब कल लागेको छ फाइनली। अनि यति मिठो सिटी बजाएर गीत पनि गाउनु भएको छ, पात बजाउनु भयो कि सिटी बजाउनु भएको छ पक्कै पनि। फेरि पनि छोटो मिठो गीत गाउनुहोस् न है श्यामजी।
0: ल हुन्छ, सुशीली हो, सुशीली
1: सुशीली हो
0: हजुर, सुशी होइन सुशीली हो।
1: ओहो कति आनन्दले बजाउनु भएको है?
0: हो आनन्द लाग्यो, यसको लागि धन्यवाद छ। आनन्द मिठो त के छ र अब स्वरै नपुग्ने क्या, पहिला पहिला त अलिकति राम्रो हुन्थ्यो, अब अहिले त के हो के हो, अब सबै कुरा अब पर पर भयो जस्तो भएछ, अब लोप भयो सायद, अब के गर्नु र हुन्छ।
1: हजुर
0: म सुरु म गीत सुरु गर्छु नि त।
1: हजुर हुन्छ।
0: छ भने मनैमा बोके फुल झुन्दै देऊ त नैमा रिलको दु न स जे मनैमा सम्झे मनैमा बिर्स्यो है छ।

0: कनाथ माया ये समझे न समझे रुन्छ मन। लक्ष्मीजी बिग्रियो है, कस्तो अलिकति बिग्रियो है, के गर्नु, क्षमा माग्छु है।
1: केही छैन, यति मिठो गीत गाउनु भएको छ, कतातिर बिग्रियो? मैले त चालै पाइँदा त कहाँनिर बिग्रेको थियो र यति मिठो भाका?
0: होइन बिग्रियो, अलिकति पछिल्लो भागमा अलिकति बिग्रियो, क्षमा चाहन्छु है।
1: एकदम ठिक छ, अब वैज्ञानिकले आफ्नो नाम त बिर्सिन्छ, तपाईँ हामीले कहिले कसो गीत त बिर्सिने ठुलो कुरा होइन नि, यति मिठो गीत गाउनु भएको छ, धन्यवाद छ यहाँलाई।
0: ल धन्यवाद भनेको, धेरै खुसी लाग्यो।
1: अनि यति मिठो सुशेली अनि गीत पनि गाउनु भएको छ आजको बसाइमा, यहाँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ श्यामजी?
0: फर्स्ट सम्झ त हजुरलाई।
1: हजुर धन्यवाद।
0: त्यसै गरी हाम्रो दिलु बहिनीलाई, अनि त्यसै गरी हाम्रो बसन्तजी, खुसीजी, मिनाजी, सुजन भाइ, मर्सेन्टी होल, सुन्दर साथीहरूलाई सम्पूर्णलाई बिर्सिएको छैन है, सम्झिरहेको छु। झरी पारेको छ, राम्रो न्यानो न्यानो लुगा लाएर तातो झोलिलो खाएर बस्नु होला भन्दै, अब आउने साथीहरू सम्पूर्णलाई सम्झिँदै नन्दले पनि सम्झिराखेको छु भन्दै बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई, भोलिको भेटौँला।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, एकदमै मिठो भाका गाउनु भएको छ उहाँले, एकदमै चिसो मौसमलाई तातो बनाउने काम गर्नुभएको थियो र सम्पूर्ण साथीलाई एकमुष्ट रूपमा सम्झिँदै आजको बसाइबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र जोडिन चाहनुहुन्छ भने 0665200020 बाटो भएर आउनुपर्ने हुन्छ। तपाईँले फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि कमेन्ट पठाउन सक्नुहुनेछ। मनको साथी जीवन कार्की जीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर हाल खबर? लामो समयपछि कमेन्ट गरे, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीले सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन हजुर, फेरि भेटौँला भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ र यहाँको पनि एकदमै शुभ दिन रहोस् भन्न चाहन्छु, धेरै सम्झना पनि छ। यति बेला फेरि पनि कुनै साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते,
2: लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते टेकजी, सन्चै हुनुहुन्छ?
2: हजुर लक्ष्मीजी, म पनि आराम कुशलै सन्चै छु।
1: अनि उदयपुरको मौसम कस्तो छ टेकजी?
2: हजुर उदयपुरको मौसम चाहिँ आज चाहिँ अलिकति अथवा घाम लागिरहेको छ।
1: ओहो घाम लागिरहेको छ है उदयपुरमा?
2: हजुर लक्ष्मीजी, अनि हजुरहरूकोतिर चाहिँ आजको मौसम कस्तो छ लक्ष्मीजी?
1: यता चाहिँ अलिकति जाडो छ भन्नुपर्छ है।
2: हजुर हजुर, ए हजुर,
1: जूको तुलनामा अलिकति पानी चाहिँ कम परिरहेको छ, तर जाडो चाहिँ एकदम जाडो छ, ज्याकेट लगाउनु पर्ने अवस्था छ, उदयपुरमा घाम लागिरहेको छ, कस्तो उल्टो भएछ है।
2: हजुर लक्ष्मीजी, अब हुन्छ लक्ष्मीजी, आज त म पात बजाएर पो आज त गीत गाउनु मिल्छ कि मिल्दैन नि लक्ष्मीजी? अब आज
1: एकदमै पाउनुहुन्छ
2: हजुर, म आज चाहिँ पाप बजाउनु पर्यो। यो पहिला म खोटाङको जन्ते ढुङ्गा गाउँपालिकामा हुँदाखेरि मैले सबै बजाउँथे क्या, अब म एकचोटि बजाइहेर्छु कतिको है त लक्ष्मीजी, जान्दछु होइन, ल एकचोटि गर्छु ल लक्ष्मीजी,
1: गीत
2: पापबाट हस्।

0: लक्ष्मीजी म मेरो उता यति नै पो।
1: ओहो, आज त एकदम पाद बजाएर गीत गाउनु भयो है।
0: हजुर लक्ष्मीजी, हुन्छ, अब सामाजिक सञ्जालतिर पनि हेर्नु न, मैले बजाउँदै बजाइराखेकै छु, म लाउँछु नि लक्ष्मीजी
1: यो पनि हेर्नेछु। यहाँले आजको बसाइमा यति मिठो तरिकाले गीत गाउनु भएको छ, साथीहरूको नाम लिनुपर्दा ककसको नाम लिन चाहनुहुन्छ?
0: हजुर, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु। अनि हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्र दिलुजीलाई, अनि धरान विष्णु बादुकामा रहनुहुने आदरणीय दाजु रोशन थुलाङ राई, ताप्लेजुङ निवासी कमला वनि लिम्बु, अनि धनकुटा निवासी बहिनी जेनु बान्तावा राई, हर्पल रोशनी, अनि सञ्चालिका आरजे निर्मला कुँवरजीलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् र आउँदै गरेको यो दशैं तिहार छठ पर्वको अवसरमा पनि शुभकामना दिँदै
1: हजुर। हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै उदयपुरबाट टेक बहादुर पुमाजी जोडिनु भएको थियो, उहाँले मजाले पात बजाउनु भएको थियो र सम्पूर्ण साथीहरूलाई मनोरञ्जन पनि गराउनु भएको थियो र नाम लिँदै आजको विषयबाट उहाँ चाहिँ छुटिसक्नु भएको छ। कमेन्ट पनि गर्नुभएको छ टेक बहादुर पुमाजीले, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 MHz। आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भनेर भन्नुभएको छ। मिलन घायल मुटुजेले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोह कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, पक्कै पनि डेडिकेट गर्नेछौ यहाँको साथीहरूलाई पनि। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्ते, बागमती प्रदेश 3 सुन्दै भनेर एकदमै सम्झिनु भएको छ, यहाँलाई धन्यवाद छ। कमेन्टको साथसाथै कहिले कसो फोन पनि गर्नुहोला, चितवनवासीले फोन पनि गर्नुपर्छ है। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनून।
2: नमस्ते, गुड आफ्टरनून, छजलो
1: कृष्णजी के गर्दै हुनुहुन्छ? बसी बसाइमा हुनुहुन्छ है। आज त एकदमै जाडो मौसम छ, यो जाडो मौसममा तातो चिसो केही पिउनु भएको छ कि छैन?
2: हजुर, अब जुसलाई पनि तताएर खानु पर्ला जस्तो छ त नि, अब नारी जुस तताएर खानु पर्ला एकछिनपछि
1: भनेपछि अब त्यस्तो चाहिँ होइन, पानीसम्म चाहिँ तताएर पिउनु होला है।
2: ए हो र,
1: हजुर हो नि,
2: जुस तताउनु मिल्दैन
1: मिल्दैन नि।
2: ए ल ल, तताउनु मिल्दैन तर।
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ सन्चो बिसन्चो, के कस्तो छ यहाँको स्वास्थ्य स्थिति?
2: मलाई एकदमै सन्चो छ, तपाईँले कस्तो छ नि?
1: मलाई पनि एकदमै सन्चो छ भन्नुपर्छ है।
2: भेरी गुड, सन्चो हुनु पर्यो नि।
1: कार्यक्रम सुन्नु भएको छ कि फोन मात्रै गर्नुभएको
2: हो? हजुर, अब अलिकति निन्द्रा बढी भएछ र अब टेक बहादुरजीको सुन्यौ, अगाडि सुन्नु पाएन।
1: आज चाहिँ सुन्न पाउनु भएन है?
2: हजुर।
1: हुन्छ, सुन्नु नपाउनु भए तापनि बसाइको बारेमा त पक्कै पनि थाहा छ होला है?
2: हजुर, थाहा त 100% छ नि, छन् त, अब नियमको पालन त गर्नै पर्ने होला कि है।
1: हजुर, नियमको पालन त गर्नु पर्यो नि पक्कै। हुन्छ, कुन गीत गाउन चाहनुहुन्छ?
2: हुन्छ, अब जानी नजानी के अरे, अब हाम्रो बिमा कुमारीको भाका लानु पर्यो है।
1: हजुर, हुन्छ।

0: के थियो म चाहे है
1: ओहो कति मिठो भाका गाउनु भयो नि धन्यवाद साई
0: धन्यवाद
1: यो मिठो गीतबाट आजको बसाइबाट सम्झिनु पर्दा ककसको नाम लिन चाहनुहुन्छ तपाईँले
0: हजुर सम्झिनै पर्दा सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा साथ दिने जिलुजीलाई
1: हजुर
0: अनि मर्स्याङली हो टिमलाई अनि साथीहरू रेडियो सुनेर साथ दिने रेडियो प्रेमीहरू सबैलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन्छु अरूलाई पालो दिनु पर्यो नि त है हस् त
1: हुन्छ नमस्ते बाई बाई भर्खरै खुली बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले एकदमै मिठो पुरानो भाका गाउनु भएको थियो र सम्पूर्णलाई सम्झिँदै बिदा भइसक्नु भएको छ मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ हजुर बहिनी अहिले हाम्रो नेपालको धेरै ठाउँमा पानी परिरहेको छ तपाईँले हामी पनि सावधानी अपनाउनु होला मैले आफूले जानेको कुरा शेयर गरे शुभ दिन हजुर भन्नुभएको छ धन्यवाद छ विदेशमा रहेर पनि देशको बारेमा चिन्ता लिनुभएको छ यसरी सुझाव दिनुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ यति बेला कोही साथीहरू हुन्छ हेलो नमस्ते
2: कस्तो झरी परेको दिन जाडो जाडो भयो नि छिन्दिन म त आत्तिए झरी परेर नजाउन निर्मय माया मारेर हजुर नानी नमस्ते नमस्कार हजुरलाई स्वस्थ एवं स्वच्छको कामना गर्दै झरी परेको अवस्था छ तातो पानी पिउनु होला भन्दै हजुरको साथमा म आइपुगेँ टेकु छेत्री तनहुँबाट
1: ओहो टेकुजीले आज मौसमसँग मिल्दो जुल्दो गीत गाउनु भएको छ त टेकुजी
2: हजुर नानी समय अनुकूलको छोरै भन्छ है
1: हजुर धन्यवाद छ यति मिठो गीत गाउनु भएकोमा अनि न्यानो लुगाहरू लगाउनु भएको छ कि छैन टेकुजीले चाहिँ
2: नानी म त गर्मीले आत्तिन्छु न्यानो लुगा भन्दा हल्का फल्का भेस्टमै खुसी छु म त
1: भनेपछि हजुरले चाहिँ गर्मी भइरहेको छ है
2: यतिखेर गर्मी त भएन नै शीतल शीतलको अवस्था छ तै पनि भेस्टमै ठिकै छु म त
1: भनेपछि भेस्ट मात्रै लगाएर ठिक हुनुहुन्छ ज्याकेट लगाउनु पर्ने चाहिँ छैन हजुरलाई
2: म त लगाउँदिन
1: हो टेकुजीको ज्यान त फलामको ज्यान पो पऱ्यो कि क्या हो टेकुजी
2: हजुर नानी मलाई बरु जाडै भए पनि जाडै नै ठिक लाग्छ म त गर्मीमा परिहाल्छु
1: हजुर अनि आज कार्यक्रममा जोडिनु भएको छ छोटो गीत गाइसक्नु भएको छ फेरि पनि गाउनुहोस् न है
2: हुन्छ एउटा आज शनिबारे बसाइ अन्तर्गत गाउँमा एउटा कमाईको अभाव हुन्छ दुई चार पैसा देख्न पनि रहर हुन्छ चाडबाड आउँदा यसैको एउटा छोटो प्रस्तुति है त
1: हजुर हुन्छ
2: गाउँको कमाइ सधैँको दुखैमा जागिर खान त है मेरा साथी हो बेङ्गलोर जाम्न त बरसेनी उही चाडबाड मुखैमा गाउँको

बर्खा भरी गरेको खेतीले चार महिना नि धान्दैन त्यतिले जागिर खान त आई मेरा साथी हो बेंगलोर जाम्न त

0: त्यसपछि एकदमै वास्तविक कुरालाई चित्रण गरेर यति मिठो गीत बनाउनु भएको छ र गाउनु भएको छ, फेरि पनि एकदमै धेरै धन्यवाद छ है।
1: हुन्छ रानी, हजुरलाई पनि धेरै धन्यवाद।
0: एकदमै वास्तविक कुरा सुनाउनु भएको छ आजको विषयबाट। सम्झिनु पर्दा कसको नाम लिन चाहनुहुन्छ?
1: हुन्छ, सम्झाउनु पर्दा हजुरलाई
0: धन्यवाद।
1: प्रकृति कक्षाबाट साथ सपोर्ट गरे हुने नानी दिलुलाई र हाम्रो प्यारो प्रोग्राम रेडियो होल युनिटलाई, जति पनि साथीहरू सहभागी जनाउन आउनुभयो सम्पूर्ण साथीहरूलाई, र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यस प्यारो प्रोग्राम सुन्नुहुने सबै सबैलाई मिठो माला सम्झँदै, आज झरीको मौसमको चिसो चिसो मौसमको मायाको साथै न्यानो न्यानो मायाले सम्झँदै छुटिन्छु। नमस्कार भाइ, गुड डे।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। यो जाडोमा एकदमै न्यानो गीतसँगै न्यानो सम्झनाको साथमा छुट्नु भएको छ भर्खरै मात्रै टेकु छेत्रीजी। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला 06652020 पठाएर गरेर। हामी प्रत्येक दिन यसरी नै फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं, एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर। यति बेला तपाईँको सामु एउटा मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: दिउँसो 3 बजे बा एक योद्धा
1: कहिले देखि छिस् मसँग कुरा लुकाउन तेरो बाबा छ त छोरी
2: हजुरलाई नि दुखै दुख छ हजुरको दुख सुखमा सधैं साथ दिन पाइराको है ह्यापी फादर्स डे बा
0: कलाकारहरू दिव्य देव झरना थापा सुहाना थापा अनिल बुढाथोकी लगायतका कलाकारको प्रस्तुति

0: साथै साँझ छ बजे नेपाली कथानक चलचित्र जदौ।
1: मैले मेरो प्रतिभा मैले केही भन्न सकेन।
2: अनि त्यस्तो पानी नचल्ने जातसँग तपाईँको छोरी चाहिँ कसरी चलि?
3: त अद्भुत भएर हामीसँग नाता गस्ने हिम्मत चाहिँ कसरी गरेछ?
0: कलाकारहरू ऋचा शर्मा, मुकुन भुषाल, नीति शाह, प्रभात पल, राजश्री थापा लगायतका कलाकारको प्रस्तुति। हेर्न नभुल्नुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। यति बेला शुक्र रसाईली निर्दोषजीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म पाँच तार हिलिहाङ सात घर भई हाल फिडिम चार डब्ल्यूबाट शुक्रराज रसाईली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला रसाईली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेराथुमी, सुमी लिम्बू, सञ्चमाया किरूङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमिल सिन्हा, राजघले मगर, भनु गजमेर, दिलु यम्पू राई, हरिमाया चमला दाई, भूपाल दुलाल, सुहाङमा लिम्बू, फूलमाया सेन्चुरी लगायत ए टू जेटले भन्दै छुटिन्छु। बाई बाई भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना। यति बेलाको साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते गुड आफ्टरनून। हेलो नमस्ते गुड आफ्टरनून। हेलो
1: हेलो नमस्ते,
0: को बोल्दै हुनुहुन्छ होला?
1: म सलिना गुरुङ बोल्दैछु मोरङबाट।
0: मोरङबाट सलिनाजीले एकदमै धेरै दिनपछि जोडिनु भएको छ त, कता हराउनु भएको थियो सलिनाजी?
1: पानी परेर हराएको भन्नु नि नमिल्ने होइन।
0: अब भनिसक्नु भएपछि त मिलिहाल्छ नि।
1: अनि त्यस्तै भन्नुपर्छ। अनि आज एकदम रमाइलो घमाइलो घाम लागिराखेको छ नि त।
0: मोरङमा घाम लागेको छ, यता लमजुङतिर फेरि एकदम चिसो छ।
1: ए हजुर, यतातिर चाहिँ बिहानै कुरा घाम लागिरहेको छ है। आज मौसम पनि एकदम खुलेको छ है।
0: यता चाहिँ मौसम अलिकति अध्ययारो अध्ययारो चिसो चिसो भइरहेको छ। अब मोरङबाट अब सरिनाजी जोडिनु भएको छ। अब सरिनाजीले गीत गाउनु भइसकेपछि चाहिँ पक्कै पनि बेसी सहरको मौसम पनि खुल्छ जस्तो मलाई लागेछ है।
1: पूर्वबाट मौसम खुलिँदै जान्छ भनेर सुनेको थिएँ होइन।
0: अनि
1: सायद पश्चिमतिर अब बिस्तारै आउँछ नि है, मेरो गीत सँगसँगै आउँछ है।
0: हजुर, हजुरले गीत गाउनु भइसकेपछि चाहिँ अलिकति मौसम खुल्छ जस्तो मलाई लागिरहेको छ है।
1: पक्कै पनि होला।
0: अनि सरिनाजी, यस्तो चर्को घाम लागेको छ, पानी पिउनु भएको छ कि छैन यहाँले?
1: पानी एकदम मजाले पिइन्छ नि हो, किन नपिउनु त होइन। पानी पिएन भने त फेरि मरिहाल्यो हेर नि।
0: हजुर हो नि। अनि आजको बसाइमा कुन गीत गाउन चाहनुहुन्छ?
1: म एउटा सपना छ भन्ने गीत गाउँछु ल।
0: ओहो हुन्छ
1: हुन्छ, काम जाम दिन न है। अब
0: हजुर हुन्छ, थ्री टू वान गो।

0: aku ada dia.
1: Sari nazi?
0: हजुर
1: कस्तो मिठो गीत गाउनु भएको एकदमै मन पर्यो पक्कै पनि यो गीत मेरै लागि बनाउनु भएको हो कि जस्तो गाउनु भएको हो कि जस्तो लाग्यो नि मलाई
0: हजुर अब गाउने प्रयास चाहिँ गरेको छु होइन त्यति राम्रो त भएको छैन होइन
1: हजुर मलाई चाहिँ एकदमै राम्रो लाग्यो नि
0: हजुर अलिकति भावनामा डुब्न सकिएन क्या
1: ओहो अब अर्को पालि चाहिँ पक्कै पनि डुब्नु होला है अर्को शनिबारमा चाहिँ
0: हुन्छ अब अर्को शनिबार म अर्कै गीत गाउँछु होला नि त है प्रोग्राममा यदि आइहाल्छु भने
1: हजुर हुन्छ पक्कै पनि गाउन सक्नुहुनेछ आज यति मिठो सुरिलो भागमा गीत गाउनु भएको छ आजको दसैँबाट सरिनाजीले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ
0: विशेष गरेर तपाईँलाई टिकिसन रहनुहुने दिदीलाई नै अवश्य टिकिसन मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि हाम्रो उदयपुर घर उदयपुरको साथी हुन्छ राजभरि मगर इन्डियाबाट नेपाल आउँदै हुनुहुन्छ उहाँलाई ठुलो यात्रा भन्न चाहन्छु अनि तनाउतिर हुन्छ दाइ केकु छेत्री हाम्रो रामेछापको साथी हुन्छ विनोद बरुवालाई एकदमै धेरै सम्झना भन्न चाहन्छु अनि प्यारी साथी भूमिका राई तामाङ रात घले मगर भइहाल्नुभयो अनि हाम्रो घायल रमा राई पूर्वी ल्याखा सुरज साई चुम्सा लगायत धेरै साथीहरू हुन्छ सबैजना साथीहरूलाई धेरै सम्झना भन्दै हजुर बाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै मोरङबाट हुनुहुन्थ्यो सरिनाजी एकदमै मिठो भाकामा गीत गाउनु भएको छ कमेन्ट पनि गर्नुभएको छ उहाँले हेलो हाई नमस्ते के छ हजुरको खबर म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ मिस यु अल फ्रेन्ड बाई भन्नुभएको छ मिडिय प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यु अल माई फ्रेन्ड इन्जोय दिस सङ मी भोजपुरबाट मिडिय प्रेमी राई अनिसा भनेर भन्नुभएको छ र के हो आज शनिबारको प्रोग्रामको फर्म्याट भनेर सोध्नु भएको छ सरिनाजीले कमेन्टमा यो पहिलेको कमेन्ट हो अहिले गीत गाइसक्नु भएको छ उहाँले चाहिँ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते गुड आफ्टरनुन
2: हेलो नमस्कार हजुर
1: नमस्कार सन्चै हुनुहुन्छ आयतश्रीजी हजुर हामी पनि सन्चै छौँ भन्न चाहन्छु के गर्दै हुनुहुन्छ हजुर भनेपछि अहिले चाहिँ घाम सर्किरहेको छ है
2: मुसुल धारै घाम सर्किएको छ है लक्ष्मीजी
1: पानी कतिको पिउनु भएको छ आयतश्रीजीले यस्तो घाम लागेको बेलामा
2: घाम लागेको बेला नि अब पानी त पिइरहन्छु है
1: हजुर अनि को को हुनुहुन्छ
2: हजुर म एक्लै छु है बुढा चाहिँ भैँसी चराउनु जानुभयो
1: हजुर अनि आज कार्यक्रम सुन्नु

0: त्यहाँ के गीत गाउने के गीत गाउने भइरहेको छ है फेरि.
1: हजुर हुन्छ, आफूलाई मनपर्ने एउटा गीत गाउनुहोस् न.
0: हुन्छ.

0: किनै है
1: हजुर धन्यवाद छ आयतश्रीजी यति मिठो भाका गाउनु भएको छ है
0: खै अब आफूलाई मन पर्छ राहार लाग्छ तर स्वर चाहिँ हुँदैन गाउन नाच्न चाहिँ एकदमै राहार लाग्छ है मलाई चाहिँ
1: रहर लागेको राम्रो अनि यति मिठो गाउनु भएको छ सुर राम्रो छैन भनेर कसले पत्याउनु हुन्छ र हजुरले यसो भनेर हजुर
0: हजुर मेरो धोत्रे स्वरलाई मन पराइदिनु भएको हजुरलाई धेरै धेरै धन्यवाद छ है
1: हजुर धोत्रे होइन सुरिलो भाकामा गीत गाउनु भएकोमा चाहिँ यहाँलाई धन्यवाद छ बरु कसलाई सम्झिन चाहनुहुन्छ आयतुषीजी
0: हजुरको लागि टेक्निसियनमा रहनुहुने मित्रको लागि अनि मस्याउँदी हो तिनको लागि अब साथीहरू थुप्रै थुप्रै हुनुहुन्छ अब कुनै साथीहरूले बिर्सिएको छैन दाजुभाइ तथा दिदी बहिनी सबै सबैलाई भन्न चाहन्छु है
1: हजुर हुन्छ
0: बाई बाई
1: नमस्ते बाई बाई हजुर भर्खर मात्रै आयतश्रीजी हुनुहुन्थ्यो एकदमै राम्रो सुरिलो भाका गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665220020 डायल गरेर जोडिनुहोला शनिबारको बसाईमा खुल्ला गीत गाउन सक्नुहुनेछ सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं आफूलाई मन परेको बसाईको दिनमा यहाँले डेफिनेटली फोन गर्न सक्नुहुनेछ र आज हामी शनिबारको बसाईमा छौं खुल्ला गीत गाउन सक्नुहुनेछ आफैले बनाउनु भएको गीत पनि गाउन पाउनुभयो तपाईँको मौलिक गीत पनि गाउन सक्नुहुनेछ जुनसुकै गीत गाउन सक्नुहुनेछ एक बजेदेखि दुई बजेसम्म हामी कार्यक्रममा उपस्थित हुने गर्छौं यो अवधिमा तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ सोम बहादुरजीले लेख्नु भएको छ नमस्ते दिदी म खुदीबाट हाल बिरानो देश साउदी अरबदेखि अहिले नेपालमा मनसून सक्रिय भएकोले सबैजना आफ्नो यात्रा गर्दा बुझेर मात्र यात्रा गर्नुहोला भन्दै अब बस्ने गीत मेरो परिवारको लागि सुनाउन चाहन्छु भन्नुभएको छ यहाँलाई धन्यवाद छ सोम बहादुरजी यति राम्रो सुझावको लागि र फोन पनि गर्नुभएको भए अझै राम्रो हुन्थ्यो भन्न चाहन्छु र जति पनि साथीले कल गर्न ट्राई गर्दै हुनुहुन्छ तपाईँले फोन गरेर चाहिँ आजको बसाइमा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर र गाइसक्नु भएको छ एकदमै मिठो गीत गाउनु भएको छ फेरि पनि गाउन चाहनुहुन्छ भने जोडिन सक्नुहुनेछ कार्यक्रम रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ भनेर पनि लेखेर पठाउन सक्नुहुनेछ र हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं यहाँले आफ्नो रोजाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते गुड आफ्टर
2: हेलो हजुर दर्शन नमस्ते नमस्कार भेरी भेरी गुड आफ्टरनुन भुसरी ढोक दिया मिस
1: हजुर भुसरी ढोक दिया हजुर को बोल्दै हुनुहुन्छ होला
2: उही त हो नि मिडियालाई माया गर्ने मान्छे पाँचथर जिल्लाको हिलियाङ गाउँपालिका घर भएर हाल फिदिन चार डब्लु चोकबाट है त शुक्रराज र शनि निर्देश भन्ने मिडिया प्रेमीको आवाज है त
1: हजुर शुक्रजी
2: हजुर हजुर
1: शुक्रजीको परिचय चाहिँ एकदमै राम्रो लाग्छ कि मलाई फेरि
2: परिचय त खुलाएर दिनु पर्यो नि त होइन र
1: हजुर एकदमै हो अनि आज एकदमै अन्तिम अन्तिममा जोडिनु भएको छ बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई
2: होइन त अघि सुरुदेखि नै ट्राई गरेको बन्दा पत्या आज मर्स्याङदीले बल्ल बल्ल कल लागेको पनि दुई तिनचोटि यता उता मिसले बोलेको मिसले स्पष्ट सुन्छु एउटा बोलेको

आजको कार्यक्रममा प्रत्यक्ष रूपमा हामीसँग फोन गरेर सातजना साथी जोडिनु भएको थियो। श्यामजी हुनुहुन्थ्यो, टेक बहादुरजी हुनुहुन्थ्यो, कृष्णजी हुनुहुन्थ्यो, टेकु छेत्रीजी हुनुहुन्थ्यो, सरिनाजी हुनुहुन्थ्यो, आयतश्रीजी जोडिनु भएको थियो, शुक्र राजजी हुनुहुन्थ्यो अन्तिममा। सम्पूर्णलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो शब्द लेखेर पठाउने तपाईंलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि सुटिन्छु। रेडियो मर्स्याङ 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 9 बजेको मर्सेङ्गी बुलेटिनमा वालक्ष्मीको स्वागत छ। भादुङको कृष्णभीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बेनीघाट रोरङ गाउँपालिकाका 7 वडाध्यक्ष कुमार बस्नेतले दिउँसो 12:30 बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिनुभएको छ। वहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भनी समस्या देखिएको छ। थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालन आउने उहाँले बताउनु भएको छ। बिहिबार राति ढुङ्गा सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द भयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकले सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनु भएको छ। विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले नागरिक स्वास्थ्य नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताउनु भएको छ। उहाँले बागमती प्रदेशका 13 प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। पूर्व स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई निशुल्क सेवा उपलब्ध गराउनु पर्ने बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम तयारी र प्रतिकारका लागि बहुपक्षीयता समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको रूपमा केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गत भएको पेन्डेमिक प्रिभेन्सन प्रिएडेशन एण्ड रेस्पोन्स रोकथाम पूर्व तयारी तथा प्रतिकार विषयमा आज भएको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले संकट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिलो रोकथामको संस्कृतितर्फ अघि बढ़ाउनु पर्ने धारणा राख्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैजसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्य समिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासचिव महासमिति सदस्य चयन हुनेछन्। लगातार वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगर सहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत प्रसारणका पुलहरूमा रूख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत तथा सेवा प्रभावित भएको हो। विद्युत प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना रामघाट 33 केभी लाइनमा रूख ढलेर अवरूद्ध भएको छ। रूख हटाई मरमत सम्भारको काम भइरहेकोले उक्त लाइन छिट्टै संचालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। त्यस्तै लम्की बाबियाचौर 33 केभी लाइनमा रूख ढलेर ठूलो क्षति पुगेका कारण तत्काल विद्युत सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा विद्युत सेवा सञ्चालनका लागि सुर्खेत बाबियाचौर 33 केभी लाइनको फिल्ड क्लियर गर्ने प्रयास भइरहेको बताइएको छ। जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान 1-1 अंक बाँडेका छन्। यो सँगै नेपाल 3 अंकका साथ समूह ए को विजेताका रूपमा अन्तिम 8 पुगेको छ। अब नेपालले मंगलबार बिहान 5:45 श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेको छ। अफगानिस्तानले भारतसँग खेल्ने भएको छ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़ेका थिए। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन।
नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र शिशिर खनाल र सेनेगल का परराष्ट्र मन्त्री शेख नियानले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तीमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्री बीच भेटवार्ता भएको थियो। योसँगै नेपालको कूटनीतिक सम्बन्ध 188 देशमा विस्तार भएको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयोर्क आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिसले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204799।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? उ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861-23284 र 9921-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लम्सुङ। सम्पर्क 9841-26-3344, 9841-26-3344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषा कति छाप कोही खैमु खोजिन्थिङ अल्छ्यो
10: ए 26 तिसै घरि बालोटी र रेडियो मर्सिङ लिङ्गेन औल्छ्यो।
11: आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण भग मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आया नी आये।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9850036780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मोनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मोनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मोनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मोनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मोनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9956046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
11: सम्पर्क मोबाइल नम्बर 9964595 94 र 9805584

0: Siphonia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श

0: भनिहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, थाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्जुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999 98477279229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानी।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्सिंग दे पिम 95 मेगाहर्ट्ज
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़कको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कार्यवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिँदा 59 वर्षका मन बहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमल टाढ़ी क्षेत्रमा नारायणीकै बाढ़ी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। कालीगण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाका कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना रामघाट र लम्की बाबिया चौड 33 केवी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहीबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड़ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभैरवमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाड़ी कर्णाली सिद्धिचरण तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पन्छाउ तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षा कारण केही पहाड़ जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलतांश सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्यसमिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिशिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूप आन्दोलन गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरीबी न्यूनीकरण कृषि नवीकरणीय ऊर्जा पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ छ संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन् अब विदेशको खबर अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो जसअनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ अब खेल खबर नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन् राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काश्य सहित 7 पदक जितेको थियो चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो बागलुङमा एकजनाको ज्यान गयो पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन विभिन्न सड़क अवरोध कायमै देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार थप सैनिक कार्यवाही हुन सक्ने र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: सहरबाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: कृषि मन्त्र नार्क सँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। दुई दिनदेखि अविरल वर्षा रोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन आज बिहानदेखि सामान्य बन्दै गएको छ। हिजो र अस्तिको लगातार वर्षाका कारण प्रभावित बनेको सड़क आवतजावत, व्यापार व्यवसाय र दैनिक कामकाज वर्षा रोकिसँगै पूर्ण पुरानै लयमा फर्कन थालेको हो। जल तथा मौसम विज्ञान विभागले मौसममा केही सुधार देखिए पनि पूर्ण रूपमा ढुक्काउने अवस्था भने नरहेको जनाएको छ। निरन्तरको वर्षाले जमीन गलेको र नदीनालाको बहावमा परिवर्तन आउन सक्ने भएकाले विशेष गरी नदीतटीय क्षेत्र र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षा गराउने प्रणाली मौसमी प्रणाली पूर्वबाट पश्चिमतर्फ सरेकाले अब देशका पश्चिमी भूभागमा सावधानी अपनाउन विभागको अनुरोध छ। यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलमा गाड़ीको आवतजावत बन्द गरेको छ। हिजो आएको बाढ़ीबाट सड़कको जमीन भाँसिएर पुल जोखिममा परेपछि गाड़ी आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि मूल समारोह समिति गठन गरेको छ। आगामी माघ 1 गते आयोजना हुने सम्यक महादानका लागि महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको प्रमुख संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति र 37 सदस्यीय कार्यान्वयन समिति गठन गरेको हो। सम्यक महादान स्वयम्भूको भूइँखेलमा आयोजना हुनेछ। महादानका लागि कार्यान्वयन समिति अन्तर्गत पूजा दान तथा दाता देवता नियन्त्रण अभिलेखीकरण तथा प्रकाश सहित 3 वटा उपसमिति गठन गरिएको छ। महानगरले संघ बिहार बहाल गुठी तथा विभिन्न समुदायको सहभागितामा महादानलाई परम्परागत रूपमा सञ्चालन गर्ने जनाएको छ। हरेक 12 वर्षमा हुनुपर्ने यो महादान 2061 सालपछि काठमाडौँमा हुन सकेको छैन। समुदाय स्तरबाट आयोजना गर्न कठिन बन्दै गएपछि मौलिक अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले महानगरपालिकाले आयोजना गर्न लागेको हो। भाद्र शुक्ल पूर्णिमाका अवसरमा काठमाडौँको चन्द्रागिरीमा रहेको इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। इन्द्र जात्रा मनाएका भक्तजनले दिवंगत आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै गए राती इन्द्रदह परिसरमा बत्ती बालेर जागरण बसेका थिए। आज बिहान इन्द्रदहमा स्नान गरी देवराज इन्द्र र गणेशको पूजा आराधना गरेका छन्। चन्द्रगिरी नगरपालिका 1 मा रहेको यस धार्मिक स्थलमा हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन स्नान पूजा आराधनाका लागि ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन्। इन्द्रदहमा स्नान र पूजा गर्नाले दिवंगत आफन्तले स्वर्गमा वास पाउने र जीवितलाई शान्ति मिल्ने धार्मिक विश्वास छ। यसैबीच इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा ऐतिहासिक माथिल्लो टोल क्षेत्रमा गराइँदैछ। आज बसन्तपुर दरबार क्षेत्रबाट शुरू हुने रथयात्रा प्याफल, एटखा, किलागल, असम र इन्द्रचोक हुँदै माथिल्लो टोलतर्फ तानिनेछ। र काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागू औषध सहित 5 जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलले लागू औषध खैरो हिरोइन तथा चिकित्सकको सिफारिश मात्र खरिद गर्न पाइने औषधि सहित उनीहरूलाई हिजो र आज पक्राउ गरेको हो। चन्द्रगिरी नगरपालिका 6 का 34 वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका 12 का 24 वर्षीय विजय तामाङ र राक्स्याङ गाउँपालिका 3 का 33 वर्षीय ललित बहादुर स्याङतन, त्यस्तै काभ्रेको बेथान्जो गाउँपालिका 6 का 34 वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका 11 का 32 वर्षीय रत्न तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट नगद 5,60,400 रूपियाँ सहित 1 थान मोटरसाइकल र 6 थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना, पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै सतर्कता अपनाउन आग्रह। र काठमाडौँमा 22 वर्षपछि सम एक महादान हुँदै मूल समारोह समिति गठन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। पानी परिरहेको क्षेत्रको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फ्र्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्र्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: Liponia. Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दालाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568816 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Bonia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र

0: खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै, बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेश्वर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्छौ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-69-229। सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद सानीमा बैंकको ठीक अगाडि।
7: मोतिया बिन्दु भएका बिरामीहरूको लागि खुसीको खबर, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, प्रदेश अस्पताल बेसी सहर लमजुङ र जिल्ला आँखा उपचार केन्द्र लमजुङको आयोजनामा आँखा जाँच तथा मोतीबिन्दु भएका बिरामीहरूको लागि निशुल्क शल्यक्रिया हुने भएकोले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। शिविर हुने मिति, समय र स्थान, आँखा जाँच अर्थात मोतिया बिन्दुको छनौट कार्यक्रम 2083 असोज 13, 14, 15 र 16 गते, समय बिहान 9 बजेदेखि 5 बजेसम्म। मोती बिन्दुको शल्यक्रिया 2083 असोज 17 र 18 गते, स्थान प्रदेश अस्पताल बेसी सहर लमजुङ। विस्तृत जानकारीका लागि प्रदेश अस्पताल बेसी सहर लमजुङ सम्पर्क 066-520-258।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166, 98560-45248, 98412-38555 र 98560-45357, लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
0: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
11: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा खुला प्युरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए अरू किन खोज्ने

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोतिया बिन्दु भएका बिरामीहरूको लागि खुसीको खबर, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, प्रदेश अस्पताल बेसी शहर लमजुङ र जिल्ला आँखा उपचार केन्द्र लमजुङको आयोजनामा आँखा जाँच तथा मोतीबिन्दु भएका बिरामीहरूको लागि निशुल्क शल्यक्रिया हुने भएकोले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। शिविर हुने मिति, समय र स्थान, आँखा जाँच अर्थात मोतियाबिन्दुको छनौट कार्यक्रम 2083 असोज 13, 14, 15 र 16 गते, समय बिहान 9 बजेदेखि 5 बजेसम्म।
5: मोतीबिन्दुको शल्यक्रिया 2083 असोज 17 र 18 गते, स्थान प्रदेश अस्पताल बेसी शहर लमजुङ।
4: विस्तृत जानकारीका लागि प्रदेश अस्पताल बेसी शहर लमजुङ सम्पर्क 0665220258।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: केयर फार्मेसी एन्ड ल्याब बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9845376780।

0: Mania
1: Extreme Energy Drink.
2: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
3: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।

0: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्जी 95 MHz।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मर्सेन्जी एफएम

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania?
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856042557 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0678-524-35, 524-75। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202919, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: निःशुल्क जाँच हुने दिन र समय: यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ बडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 066-520-004।
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445448।
7: कृषि विकास कार्यालय लमजुङको सूचना: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
8: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
7: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
8: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
7: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
8: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
8: मोबाइल नम्बर 9856045230 र 9856080140।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
12: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665220166, 9856045248, 9841238555 र 9865045357। लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: Japonia. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0663520120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा साँझ 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: निरन्तर वर्षाले लमजुङको जनजीवन प्रभावित, किसान चिन्तित। लमजुङ कांग्रेसमा अधिवेशनको सरगर्मी, 33 महाधिवेशन प्रतिनिधिका लागि 100 हाराहारी आकांक्षी, प्रदेश क्षेत्रीय समितिमा भने न्यून आकांक्षी। बेसर 11मा 3 दिने व्यवसाय अचार बनाउने तालिम सम्पन्न र साना किसान कृषि सहकारीको 30 औं साधारण सभा सम्पन्न, करिब 49 लाख नाफा।

0: अब समाचार विस्तारमा पछिल्लो समय तेजपार भइरहेको निरन्तर वर्षाका कारण लमजुङको पनि जनजीवन प्रभावित भएको छ। वर्षाको प्रत्यक्ष असर विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरूमा परेको छ। लगातार पानी परिरहँदा कृषि पशुपालन सड़क तथा दैनिक कामकाज प्रभावित भएका छन्। निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सड़क खण्डमा पानी जम्ने, सड़क भाँसिने तथा ठाउँ ठाउँमा पहिरो जाने जोखिम बढ़ेको छ, जसका कारण स्थानीयवासीलाई आवत जावतमा समेत समस्या हुन थालेको छ। सड़कको अवस्था बिग्रन्दा कृषि उपज बजारसम्म पुर्याउन तथा दैनिक उपभोग्य सामग्री ओसार पसार गर्न समेत कठिनाई भएको स्थानीयको भनाई छ। वर्षाका कारण खेतबारीमा लगाएका धान, मकै, तरकारी लगायतका बालीमा समेत असर परेको छ। कतिपय ठाउँमा खेतबारीमा पानी जमेको तथा लगातारको वर्षाले बाली नोक्सान हुन थालेपछि किसानहरू चिन्तित भएका छन्। पाक्न लागेको तथा भित्र्याउने तयारीमा रहेका बालीमा वर्षाले थप क्षति पुर्याउन सक्ने किसानहरूको भनाई छ। त्यस्तै लगातार पानी परिरहँदा पशु चौपायालाई चरनमा लैजान पनि समस्या भएको छ। घाँस तथा दाना व्यवस्थापनमा कठिनाई हुनुका साथै गोठमै पशु चौपाया राख्नुपर्ने अवस्था आएको किसानहरूले बताएका छन्। यसले पशुपालनमा समेत थप समस्या निम्ताएको छ। वर्षाका कारण दैनिक ज्यालादारी तथा कृषि मजदूरी गर्नेहरूलाई समेत काममा जान कठिनाई भएको छ। ग्रामीण क्षेत्रमा गराइसी कामदेखि कृषि तथा निर्माण सम्बन्धी काम समेत प्रभावित भएका छन्। स्थानीयवासीले वर्षाका कारण हुन सक्ने सड़क अवरोध, पहिरो तथा बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक पूर्व तयारी तथा सावधानी अपनाउनु पर्ने बताएका छन्। साथै क्षति भएका सड़क तथा कृषि क्षेत्रमा तत्काल अनुगमन गरी आवश्यक सहयोग तथा राहतको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। लगातारको वर्ष अझै जारी रहेमा कृषि बाली, पशुपालन तथा ग्रामीण सड़कमा थप क्षति पुग्न सक्ने भएकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा रोचक हुने देखिएको छ। जिल्लाबाट 33 केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने भए पनि आकांक्षीको संख्या भने करिब 100 हाराहारीमा देखिएको हो। महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्षतर्फ खुला 10 सीट रहेकाले सबैभन्दा बढ़ी प्रतिस्पर्धा यही समूहमा हुने देखिएको छ। जिल्लाका अग्रज नेतादेखि नयाँ पुस्ताका नेतासम्मले खुला महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका छन्। कतिपयले सामाजिक सञ्जाल मार्फत नै आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् भने कतिपयले उम्मेद्वारी सार्वजनिक नगरी पनि आन्तरिक रूपमा आफ्नो पक्षमा माहौल बनाउन कसरत गरिरहेको बुझिएको छ। नेपाली कांग्रेसको विधान अनुसार एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रत्यक्षतर्फ 23 र समानुपातिकतर्फ 10 गरी कुल 33 महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। प्रत्यक्षतर्फ 4 महिला र 10 खुल्ला सदस्य निर्वाचन हुनेछ। त्यस्तै पेशागत विषय विज्ञ, अपाङ्गता, अल्पसंख्या, दलित तथा युवा, खुल्ला महिला, प्रजातन्त्र, सेनानी तथा दन्त प्रभावित समूहबाट एक एक जना प्रतिनिधि चयन हुने व्यवस्था छ। युवा खुल्लातर्फ भने 2 निर्वाचित हुनेछन्। यसै गरी समानुपातिकतर्फ दलितबाट 2, आदिवासी जनजातिबाट 5 र खस आर्यबाट 3 गरी 10 महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। 33 पदका लागि आकांक्षीको संख्या उल्लेख्य रूपमा बढ़ेपछि कांग्रेस लमजुङभित्र आन्तरिक चुनावी गतिविधि तीव्र बनेको छ। विशेष गरी खुल्ला समूहका सीमित पदमा धेरै नेताहरूको दावी रहेकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ। नेताहरूसँगै युवा पुस्ताका नेताहरूले समेत महाधिवेशन प्रतिनिधिमा दावी प्रस्तुत गर्न थालेपछि यसपटकको अधिवेशनमा पुस्तान्तरण र प्रतिनिधित्वको विषयमा समेत चर्चामा आएको छ। महाधिवेशन प्रतिनिधि चयनका लागि नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउने तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाइरहेको छ। निर्वाचन प्रक्रियासँगै आकांक्षीहरूको वास्तविक संख्या तथा प्रतिस्पर्धाको रूपमा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालयले आगामी सोमबार उम्मेद्वारी मनोनयनको कार्य तालिका सार्वजनिक गरेको छ। यद्यपि मतदान प्रक्रिया भने मंगलबार बिहान 8 दिउँसो 3 तोकिएको छ। नेपाली कांग्रेस लमजुङको क्षेत्रीय अधिवेशन मिति नजिकै गर्दा क्षेत्रीय समितिमा नेतृत्व गर्नेहरूको चर्चा न्यून पाएको छ। अघिल्ला अधिवेशनहरूमा वडा तहदेखि जिल्लासम्म सबै तहमा नेतृत्वको निकै चर्चा हुने गरे पनि 15 महाधिवेशनमा आइपुग्दा प्राय नेतृत्व चर्चामा कम सुनिएको हो। पूर्व निर्धारित अधिवेशन कार्यतालिका अनुसार शनिबार क्षेत्रीय अधिवेशन तोकिएको थियो। यद्यपि प्रतिकूल मौसमका कारण क्षेत्रीय अधिवेशनको मिति 2 पछाडि सारिएको छ। क्षेत्रीय अधिवेशन शुरू हुन 2 बाँकी रहँदा पनि क्षेत्रीय समिति पदाधिकारी आकांक्षीहरू का चर्चा खासै सुनिएको छैन। त्यसर्त जिल्लाका 8 स्थानीय तहमध्ये 7 स्थानीय तहमा सर्वसम्मत अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले क्षेत्रीय समितिमा पनि सर्वसम्मत अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। कांग्रेसका स्रोत अनुसार प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्व आकांक्षी धेरै भएकोले सर्वसम्मत अधिवेशन सम्पन्न हुनेमा कांग्रेसले विश्वास लिएको छ। नेपाली कांग्रेसका जिल्ला नेताहरूका अनुसार अहिलेसम्म प्रदेश निर्वाचन क्षेत्र 1 विजय गुरूङ क्षेत्रीय सभापतिको आकांक्षी रहेको बुझिएको छ भने प्रदेश निर्वाचन क्षेत्र 2 हालका क्षेत्रीय उपसभापति दिपेन्द्र रावल र सुन्दर बजारका अमृत न्यौपानी आकांक्षी रहेको बुझिएको छ। यद्यपि सम्बन्धित व्यक्तिबाट पनि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छैनन्। सभापति बाहेक क्षेत्रीय समिति पदाधिकारीमा पनि कसैले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छैनन्। यद्यपि जिल्लाका अग्रज नेताहरू सर्वसम्मत क्षेत्रीय अधिवेशन सम्पन्न गर्न कसरत गरिरहेको बुझिएको छ। लमजुङको विश्व नगरपालिका 11 3 दिने व्यावसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ। वडा कार्यालयको सहयोग तथा वडा स्तरीय महिला सञ्जालको आयोजनामा सञ्चालन गरिएको तालिममा वडाका विभिन्न 24 आमा समूहबाट 60 महिलाको सहभागिता रहेको थियो। वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षता तथा विश्व नगरपालिकाकी उपप्रमुख पद्म गुरूङको प्रमुख आतिथ्यतामा तालिम भएको हो। समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले स्थानीय स्तरमा उपलब्ध कृषि उपज तथा अन्य सामग्रीको प्रयोग गरी विभिन्न परिकारका अचार उत्पादन गर्न सके महिलाहरूलाई स्वरोजगार तथा आय आर्जनमा जोड्न सकिने बताउनुभयो। उहाँले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अचार उत्पादन र बजारीकरणतर्फ अघि बढ़न सहभागी महिलालाई आग्रह गर्नुभयो। यस्ता सिपमूलक तालिमले महिलाको आत्मनिर्भरता बढ़ाउनुको साथै स्थानीय उत्पादनको प्रवर्धनमा सबै सहयोग पुग्ने उहाँको भनाइ थियो। तालिमका क्रममा सहभागी महिलालाई विभिन्न 9 प्रकारका अचार बनाउन प्रयोगत्मक रूपमा सिकाएको थियो। तालिममा मूला, काउली, गुन्द्रुक, करेला, अकबरे खुर्सानी, च्याउ, मासु, माछा तथा मिक्स अचार बनाउने तरिका, आवश्यक सामग्री, सरसफाई, सुरक्षित भण्डारण र व्यावसायिक उत्पादनका आधारभूत पक्षबारे जानकारी दिएको थियो। तालिममा वडा अध्यक्ष शिवप्रसाद जोशी, वडा सदस्य द्वय विजय राजसिंहराई र जमुना श्रेष्ठ, वडा सचिव उषा खत्री, प्रशिक्षक माया गुरूङ, सदस्य कृष्ण नेपाली, सहभागिता द्वय विष्णु माया पन्त, कविना कटेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सहभागी तथा अतिथिहरूले तालिमबाट प्राप्त सिपलाई आय अर्जनसँग जोड्नुपर्नेमा जोड़ दिएका थिए। आगामी दिनमा उत्पादित अचारलाई समूहगत रूपमा उत्पादन तथा बजारीकरण गर्न सके महिलाहरूको आमदानी बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचार क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँसम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0663520166, 98560-45248, 98412-38555 र 98560-45357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
2: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा
4: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने,
5: मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्ने।

0: शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
1: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
1: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड़ सेवा केन्द्र सेउलीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे।
0: नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालु साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ।
1: थप जानकारीको लागि सम्पर्क हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915-520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-634 र भोटेवाड़ सदस्य सेवा कार्यालय 066-400-225।
2: मर्सङ्गदी एफएम 95 मेगाहर्ज।
3: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सुन्दरबजार नगरपालिका 6 सुन्दर बजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी कार्यवाहक अध्यक्ष शारदा घरती जीसीको अध्यक्षता तथा संस्थाका ज्येष्ठ शेयर सदस्य एवं पूर्व अध्यक्ष खुदीराम मिश्रको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। साङदो प्राली बौद्ध गुम्बा गुरूङ समाजमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन तथा गमलामा पानी राखेर साधारण सभाको उद्घाटन गरिएको थियो। प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष खुदीराम मिश्रले आफू सदस्य हुँदै अध्यक्ष र पूर्व अध्यक्षसम्म आइपुग्दा करिब 45 वर्षदेखि संस्थासँग जोड़िएको बताउनुभयो। उहाँले किसान व्यापारी तथा पशुपन्छी पालकका समस्या बुझ्दै संस्थाले सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै शैक्षिक कर्ज मोबाइल बैंकिङ बीमा तथा अन्त्येष्टि खर्च बापत 50,000 रूपियाँसम्मको बीमा सुविधा उपलब्ध गराउन थालेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूलाई समयमै किस्ता तथा ब्याज भुक्तानी गर्न समेत आग्रह गर्नुभयो। संस्थाकी अध्यक्ष घरती जीशीले आफू संस्थाको दोस्रो महिला अध्यक्षको रूपमा निर्वाचित हुन पाएकोमा खुशी लागेको बताउँदै समयमै ऋण भुक्तानी नहुँदा ऋण जोखिमका लागि बजेट छुट्याउनु पर्ने अवस्था रहेको र यसले संस्थाको मुनाफा तथा सदस्यले पाउने बोनसमा समेत असर पर्ने भएकाले ऋणी सदस्यहरूलाई समयमै ऋण तथा किस्ता भुक्तानी गर्न आग्रह गर्नुभयो। साधारण सभामा अध्यक्ष घरती जीशीले संस्थाको वार्षिक प्रतिवेदन र प्रबन्धक लक्ष्मण ढुंगानाले व्यवस्थापकको प्रतिवेदन तथा लेखा समितिका संयोजक भीष्मराज मिश्रले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार एवं शेयर सदस्य लक्ष्मी प्रसाद मिश्रले शुभकामना मन्तव्य सँगै सान्दर्भिक कविता वाचन गर्नुभएको थियो। शेयर सदस्य उद्धवराज पाण्डे अन्तर समूहका अध्यक्ष देवराज गुरूङ अन्तर समूहकी अध्यक्ष गोमा लामा तामाङ पूर्व अध्यक्ष बुद्धिनाथ अधिकारी लगायत विभिन्न वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थामा हाल 1,647 जना शेयर सदस्य रहेका छन्। आर्थिक वर्षको अवधिमा संस्थाले 2,46,94,500 रूपियाँ आमदानी गरेको छ भने 1,98,34,929 रूपियाँ खर्च भएको जनाएको छ, जसमा संस्थाले 48,59,500 रूपियाँ नाफा गरेको जनाएको छ। कार्यक्रममा कोषाध्यक्ष दीप पूर्वक राज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव कृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा सुन्दरबजार नगरपालिका

0: वडाध्यक्ष दिनेश बाबु कोइराला, गुम्बाका अध्यक्ष तुलाराम गुरूङ, कर्मण्ड सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष एवं शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा प्रदेश अधिवेशन प्रतिनिधिका लागि धेरैको चासो कम भएको पाएको छ। जिल्लाबाट 24 जना प्रदेश अधिवेशन प्रतिनिधि चयन हुने भए पनि आकांक्षीको संख्या भने न्यून देखिएको हो। जिल्लामा अधिवेशनको सरगर्मी बढ्दै जाँदा महाधिवेशन प्रतिनिधिका लागि धेरै आकांक्षी देखिए पनि प्रदेश अधिवेशन प्रतिनिधिमा धेरैको कम चासो देखिएको हो। नेपाली कांग्रेसको विधान अनुसार प्रदेश सभाका लागि 2 निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रत्यक्षतर्फ 18 जना र समानुपातिकतर्फ 6 जना गरी कुल 24 जना प्रदेश अधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। प्रत्यक्षतर्फ 2 महिला र 8 जना खुला सदस्य निर्वाचन हुनेछन्। त्यस्तै पेशागत विषय विज्ञ अपाङ्गता अल्पसंख्यक दलित युवा खुला महिला युवा खुल्ला प्रजातन्त्र सेनानी तथा द्वन्द प्रभावी समूहबाट 1-1 जना प्रतिनिधि चयन हुने व्यवस्था छ। यसै गरी समानुपातिकतर्फ दलितबाट 1 जना, आदिवासी जनजातिबाट 4 जना र खसारेबाट 1 जना गरी 6 जना प्रदेश अधिवेशन प्रतिनिधि चयन हुने छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: निरन्तर वर्षाले लमजुङको जनजीवन प्रभावित, किसान चिन्तित। लमजुङका कांग्रेसमा अधिवेशनको सरगर्मी 33 अधिवेशन प्रतिनिधिका लागि 100 हाराहारी आकांक्षी, प्रदेश क्षेत्रीय समितिमा भने न्यून आकांक्षी। बेसी सहर 11 3 दिने व्यवसायिक असर बनाउने तालिम सम्पन्न र साना किसान कृषि सहकारीको 30 साधारण सभा सम्पन्न, करिब 49 लाख नाफा। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिन जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: कान्छी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
6: हाम्रो शाखा बेसी सहर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Senior. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्यूब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग, प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य परिबलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य परिबलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने। भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाड़ी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
1: देशको मध्य क्षेत्रमादेखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्मै वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठूलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ, उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कता भन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ, कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा ढाँचा फाटेमा रुखहरू कोल्टिएमा ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्ग राज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै वहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। उपभ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएमसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
7: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रमा निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पार्ट्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएमसँग बताउनुभयो।
3: मध्य प्रदेशका सीमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सीमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चौरस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 थान भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह 1 को विजेताका रूपमा अन्तिम 8 मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: सन्तोषी रावल भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
8: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाइ छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याए।

0: भोटेको सी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
1: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र रादिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, छेडेक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
0: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
2: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्र बढाउनु पर्यो। अरू भनेको नियमित व्यायामहरू, एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो। हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ। त्यो भनेको हामीले आँच्यो गर्दा, खोकी गर्दा होइन, हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा केही ब्याक्टेरिया, भाइरसको कणहरू हुन्छ। त्यो चाहिँ अर्को मान्छेले श्वास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल टार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेका छौँ।
0: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघा खोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाड़ामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
3: बाढाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए। ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्यौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेको छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नु भएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा, जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले, जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिन अलग राखिदिनुहोस्। डस्टबिन अलग राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफालिदिनु होला।
0: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01 52 68

0: 1761 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने
2: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
1: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर, मिसआउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
2: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
5: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै
2: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
5: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, कसरी बस्ने?
2: यस्तो चाहिँ मिसावट छ तपाईँको, त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
5: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
6: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेछु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनेला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू, टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
5: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
6: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि, काँचो मासु खाँदाखेरि प्यारासाइटको, ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
5: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
7: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
5: बजार अनुगमन, नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
7: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ? हाम्रो खास समस्या यहाँ हो। खाने पानीको यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौ न भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गरेर यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
5: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
8: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर खान नजानेर पनि भनौँ नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू रोगहरूको निम्ति आउँछ। त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
5: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Extreme energy drink.
1: 하이네 쿠시 के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664-40-21-23 40-21-24 मोबाइल 9841-45-14-48

0: you. Extreme energy drink.
1: बिस्तारै धान ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: हेलो, मर्संग एफएम 95 मेगाहर्ज।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
5: खरसाङ डिएफएम 95 मेगाहर्ट्ज।

0: ഹസൂർദായ്
1: ഹസൂർദായ്
2: വൺ മോർ ടൈം.
3: साथी मेरो दिदीलाई भन्ने है, यो तीजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कोसी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो. बालाई आफ्नो पसिना नबेच्नु भन्दे, अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ, फर्केर आउँछ भन्दै है. भदौ छ गते

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
7: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: लमजुङ उद्योग वाणिज्य संघको जरूरी सूचना। लमजुङ उद्योग वाणिज्य संघले आज असोज 10 गते आयोजना गर्ने भनिएको राजस्व सम्बन्धी कार्यक्रम विविध कारणले गर्दा स्थगित गरिएको छ। अर्को मिति तय भए पश्चात पुनः सूचना जारी गरी कार्यक्रम आयोजना गर्ने समेत सबैलाई जानकारी गराइन्छ। लमजुङ उद्योग वाणिज्य संघको सचिवालय लमजुङ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230 4121224, मोबाइल 9841454448।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: हैन, के तनाव दियो ए खुशी,
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

सामुदायिक रेडियो मधून 95.3 MHz कार्यक्रम बोलबाय मात्र प्रत्येक हप्ताको शनिबार बेलुका 9:15 सुन सक्नुहुनेछ। यो कार्यक्रमलाई अनलाइन सेवा www.radiomachhori.org मार्फत संसारभर सुन सक्नुहुनेछ। कार्यक्रम बोलबाय मात्रमा कार्यक्रम उपस्थितमा सबैलाई कार्यक्रमबाट हार्दिक हार्दिक स्वागत एवं नमस्कार। श्रोता साथी, तपाईँ सुनिरहनु भएको छ रेडियो मसन्दी 95 MHz प्रस्तुति कार्यक्रम बोलबाय माफ्र। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर अन्जानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईँको भोलिले कसैको मुटुमा घाउ लागेको छ भने तपाईँ साथी समूह माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बोलबाय माफ्रमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौँ। हाम्रो कार्यक्रमको उद्देश्य भनेको पिछडिएको साथीहरूलाई यस मार्फत कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग आफ्ना भावना वा माफ माग्न सक्नुहुनेछ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबान मात्र रेडियो मसेन्टी 95 MHz ऋषि तमु संग्रहलाई लम्बन अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु एउटा सुन्दर साङ्गीतिक शैली।

श्रोता साथी यशुमधुर सांगीतिक कौशलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम बोलबाइ माफकुरामा। कार्यक्रमको शुरूआतमा पत्र राख्न चाहन्छु, प्यारो मान्छे दिनभरि त म आँच्छु, सबैलाई ठिक छु भन्छु, तर रात कोठा शान्त कोठामा तिम्रा यादहरू बोल्न थाल्छन्। फोनको ग्यालरी खोलेर पुराना तस्विरहरू हेर्छु, आँखा रसाउँछ तर आवाज निस्किँदैनन्। रातहरू धेरै लामा लाग्छन् जब तिमी मेरो साथमा हुँदैनौ, केवल तिम्रा सम्झनाहरू हुन्छ। मलाई आफूलाई जे राम्रो लाग्छ त्यही नै आज मैले पाउन सकेको छैन। तिमी धेरै खुसी हुनु, कहिले पनि बाटो गलत बाटो नरोज्नु प्लिज। मेरो बिन्ती छ, तिमीलाई पाउन नसके पनि तिम्रो बारेमा नराम्रो सुन्न नपरोस्। सायद मेरो मायामा कमी भएको थियो होला र त तिमीले मलाई छोडेर गयो। मैले आफ्नो मायालाई देखाउन सकिन कि किनकि ममा देखाउने कला थिएन। कहिलेकाहीँ झगडा हुन्थ्यो, शंका गर्थ्यो, कता जान्छस् कहाँ जान्छस् भनेर हरेक कुराको जवाफ मैले दिने गर्थेँ तिमीलाई। खाइ आज त्यही जवाफ चित्त बुझेन र त मलाई छाडि गयो। तिमीलाई मेरो मनभित्र हजार चोटहरू बोकेर बाहिर हाँस्न सकेको छु। आफ्नै मान्छेले नबुझ्दा पनि कहिलेकाहीँ केही नभए जस्तो गरेर बाँच्न सिक्न पर्दो रहेछ। रातको एकान्तमा चुपचाप रोए, दिनको उज्यालोमा भने मुस्कान नै मेरो पहिचान बन्यो। म सही रहे, मनभित्रको तुफान टुट्दै जाँदा पनि सम्हाल्दै रहे, तर संसारले भने मलाई निष्ठुरेर कठोर बनाइदियो। कसैले सोधेन कसरी बाँचिरहेको छस्, त्यो हाँसो साँचो हो कि नाटक पनि, किनकि सबैलाई देखिएको थियो मेरो मुस्कान त कसैले देखेन। मुस्कानभित्र लुकेका आँसुहरू हो, ती आँखामा भएका आँसुहरू कसैले पनि सोध्न सकेन किन आयो। आज म ऐना अगाडि उभिन्छु, आफैलाई एउटा प्रश्न सोध्न मन लाग्छ, यो मौन त मेरो धैर्य त हो कि भित्रभित्रै खिएको मन छ। मैले सहेका ती हरेक चोटहरू मेरो माना त थिए कि आफ्नै आवाज थुनिदिने एउटा व्यवस्था थियो। जसले आँखामा आँसु लुकायो उसलाई सबैले सहनशीला भन्छन्, तर त्यही आँसुले खोल्दाखेरि म भित्रभित्रै कति सानो बने। चुपचाप सहनु यदि शक्ति हो भने यो मन किन यति भारी छ कि मेरो यो सहनशीलता र नै मेरो पराजयको तयार छ। मैले बताउन पत्थर बनेर यहाँ बस्न सके तर आकार लिन सकिन, अरूलाई खुसी बाँड्दा बाँड्दै आफैलाई कतै देखिन। हे ईश्वर, मलाई यो अन्यबाट आज एउटा निकास देव। म सहनशील भनेर बाँचेको छु कि कमजोर भएर? म सहनशील भनेर बाँचेको छु, कमजोर भएर आज यो मन निकै कठोर बनेको छ, दुखेको छ, निशब्द छ, अनुहार मलिन छ, शरीर थकित छ, आफ्नो प्रश्नको जवाब आफैसँग छैन। मलाई आज आगो जस्तै जलेको छ यो मन, कसरी शान्त बनाउनु? कुनै दिन तिमीसँग हाँसेर बिताएका ती पल अहिले भुल्न नसक्ने निकै गाह्रो भएको छ। मैले अन्जानमा कुनै गल्ती गरे, आफ्नो प्राण सम्झेर माफ गरिदिनु है। तिमी आज कुनै अर्थ बिना नै यो मनदेखि निकै टाढा भए। मेरो माया केवल माया थिएन, जिन्दगी भर साथ निभाउने सोच, दुःख सुख मिलेर जीवन कटाउने र मन दुख्दा मनको भावना बुझ्न खोज्ने, युगौं युगसम्म प्रेमको आवास गराउने सोच थियो। तर यी सबै सपना काँचको सिसा जस्तै टुक्रा टुक्रा भएका छन्। टुक्रिएको सिसा त कहिले कहिले जस्तै हुँदैन, तर टुक्रिएको मन तिम्रो लागि अहिले पनि सिलाउने चाहनामा कैयौं दिन कैयौं रात पागल जस्तै टोलाइरहेको छु, बिताइरहेको छु। प्रिय सानो, सुन न, यो मेरो मन कति पागल छ है, तर यो मनले तिमीलाई हरेक पल धेरै सम्झन्छ। तिमी कहाँ छौ, कस्तो छौ भन्ने धेरै चिन्ता लाग्छ। तिम्रो हाल खबर सोध्न मन लाग्छ, तिम्रो बारेमा तिमीसँग धेरै कुरा बुझ्न मन लाग्छ, तर बदलामा मसँग कुनै अधिकार छैन। तिमीलाई यति धेरै कुराहरू सोध्नको लागि तिम्रो त्यो मनमा सायद तछाड मछाड भएका छन् होला सम्झने। त्यो मन आज भोलि कसरी सम्हाल्दैछौ होला? तिमीसँग दुःख सुखका कुराहरू पोख्न चाहँदा पोख्न पाउँदा यो मन हलुका हुन्थ्यो, त्यो मन कसरी हो? तिमीसँग आफ्ना कुराहरू भन्न पाउँदा म बेग्लै खुसीको महसुस गर्ने गर्थे, तर आज तिमी मेरो साथमा छैन। कोसँग भनौ, म भागीले कोसँग आफ्ना कुराहरू सम्झाऊ सुनाऊ? विगतका ती पानाहरू आज फेरि पल्टिन्छन्, निको हुन लागेका घाउहरू फेरि बल्झिन्छन्। सम्झनाको अँधेरीले मलाई यसरी हल्लायो कि न मर्न सके न त बाँच्न नै। हरेक
रात हरेक दिन तिम्रै सम्झनाले तिम्रै नामको मसीले यो मुटु जलिरहेको छ, गढिरहेको छ, एउटा तीखो काँडा बनिरहेको छ। बिर्सन्छु भन्छु ती पलहरू, तर झन् गाढा भइदिन्छन्। आँखाका यी आँसुहरू सिरानीमै बिलाइदिन्छन्। हो, एउटा यस्तो दरारमा परेको छु म जहाँ उज्यालो हराएको छ, अतीतको थु छायाले वर्तमानलाई डराएको छ। न सास फेर्न सजिलो छ, न त धड्कन रोक्न नै सकिन। यो कस्तो सजाय हो तिमीले मलाई दिएको, जुन कसैलाई देखाइन्छ न त मेट्न नै सकिन्छ। रित्ता ती हातहरू, तर तिम्रा यादले भारी भारी छन्। जिउँदो लास बनी हिँड्नु नै आज मेरो लाचारी बनेको छ। ती पानाहरू जलाइदिउँ कि आफै ती तिम्रा भित्र हराइदिउँ। अतीतको यो चेलबाट खै म कसरी उम्कन सक्छु र कहाँ जाउँ? तिमीले त भन्थ्यौ नि म जस्तो अरू पनि भेटलान्, तर के बजारमा मुटु साट्न पाइन्छ र? अनुहार त हजारौं होलान्, तर के यो सहरको भिडमा तिमी बाहेक मेरो अरू केही पनि छैन? तिमीलाई सधैँ यही मान्छेहरूको भिडमा खोज्ने प्रयास गर्छु, तर खै कता कता हराइदिन्छन्। हजारौं मान्छेहरूको भिडमा तिमी आज मलाई एक्लै छोडेर गइरहेकी छौ। खै कुन समय कहाँ भेट्न सक्छु र म तिमीलाई? तिम्रा सम्झना र यादहरूले आज पनि मुटु जलाइरहेको छ। मेरा आँखाहरू तिमी आउने बाटोहरूमा हेरिरहेको हुन्छ, पर्खाइमा बसिरहेका हुन्छन्। खै कहिले नै कहिले हो तिमी आउने? सायद अब त तिमीले मलाई बिर्सिसक्यौ, सायद आउँदिन होला तिमी। तिमी अर्कैको भयो भन्ने मलाई थाहा हुँदैन पनि यो मनले तिमीलाई किन चाहिरहन्छ? सम्बन्धसँग जोडिएका नाम त अरूको होला, तर पनि यो मनले माया, यो मनले तिमीलाई नै गरिरहन्छ। हो, नसम्झेको तिमीलाई नसम्झेको कुनै पनि पल छैन तिमीलाई। मध्यरातमा भ्यौँ जता पनि म तिमीलाई नै सम्झिरहन्छु, तिमीसँगै गएको महसुस गर्छु। तर जीवनको बाटो फरक छ, तिमी कहाँ म कहाँ, जिन्दगीको गन्तव्य कहाँसम्म हो थाहा छैन। फेरि पनि तिम्रै प्रतीक्षामा बसिरहेको हुन्छु माया, उही तिम्रो मात्र तिम्रो। छोटो साथी, तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम भुल भए माफ गर। यो कार्यक्रम रेडियो मसङ्गी 95 MHz प्रसारण भइरहेको छ। यस कार्यक्रममा थोरै भए पनि तपाईँको मनका भावना र मनका व्यथालाई समेट्ने प्रयास गरेका छौ। श्रोत साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने कार्यक्रम भुल भए माफ गरमा आफ्ना भावनाहरू पत्र मार्फत लेखी पठाउनुहुनेछ भन्ने आशा गरेका छौ। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अबको क्रममा मेरो हातमा पत्र परेको छ। प्यारो मान्छे, आज हामी नबोलेको पनि त महिनौ भयो। कहिले काहीँ मेरो याद आउँदा त तिमीलाई मसँग बोल्न मन लाग्छ होला है। तिमीलाई सायद तिमीले मलाई बोलाउँथ्यौ होला, मिल्ने भए मैले पनि तिमीलाई बोलाउँथ्यौ होला। मैले बोलाउँदा तिम्रो मान्छे नरिसाउने भए, तिम्रो खुसी चाहन्छु। अनि तिम्रो आफ्नो मान्छेको त्यसैले त तिमीसँग बोल्न खोज्ने यो मनलाई सम्झाउँछु, तर तिमीलाई बोलाउन सक्दिन। न त मैले चाहेर तिमीलाई पाउन सकेँ, न त तिमीले चाहेर मलाई पाउन सक्यौ। एक अर्कालाई देख्न त के भेट्न पनि सकेका छैनौ। एक अर्काको हुन लेखेकै रहेन छ। अब यो जुनीमा तिमी मेरो अनि म तिम्रो हुन लेखेकै थिएन त थिएन भने खै तिम्रो मनमा मेरो लागि अनि मेरो मनमा तिम्रो लागि यति धेरै माया किन होला? जुनी जुनी हामीलाई भेट नगराइदिएको भए सायद अर्को हामी अर्को जुनी त भेट्थ्यौँ होला नि। अर्को जुनी भेट गराउनु नै थियो भने यो जुनीमा यति धेरै मनमा किन माया पलाएको होला? चाहेर पनि एक हुन सकेनौ है। हरेक रात आँखाभरि आँसु बोकेर सुत्छु म, दिनभरि हाँसु देखाएर लुकाएका पीडाहरू खै कसरी भनौ। मेरो जीवनमा हाँसु भन्दा धेरै आँसु भए, सायद तिम्रो मायाले दिएको यही सम्झना होला। आज पनि तिम्रो यादले मुटु भित्रभित्रै घोचिरहेको छ, पोलिरहेको छ, तर बाहिर भने म चुपचाप मुस्कुराइरहेको छु। तिमी बिना यो मन खाली खाली लाग्छ। तिम्रो यादले नै हरेक पल सजिन्छ। तिमी मेरो जीवनको मिठो पल थियो। तिमी बिना त यो संसार पनि अधुरो लाग्छ। तिम्रो मुस्कानले उज्यालो बनाउँछ मेरो दिन, तिम्रो मायाले भरिन्छ मेरा हरेक हरेक क्षणहरू। तिमी मेरो सपना थियो, तिमी मेरो संसार सधैँ रहिरहने थियो, तर आज यी सब खरानी भएका छन्।
तिमलाई पाउने सपना थियो तर अन्त्यमा सम्झनामा मात्र बाँकी रह्यो। माया त धेरै गरे तर सायद तिमीलाई मेरो माया कहिले महसुस भएन होला। तिमी बिना पनि त विच्छेद दिनहरू मन कहिले शान्त भएन। कहिलेकाहीँ नबोलेका शब्द नै मुटुमा सबभन्दा ठूलो चोट बनेर पुग्दा रहेछन्। तिमीलाई हजार हजार पटक बिर्सन खोज्दा पनि यो सम्झनाले सधैँ पल पल झस्काइदिन्छ। जब बोल्न खोज्छु नि तिमीलाई फेरि पनि सम्झिन्छु। अर्काको भइसकेको मान्छेलाई याद गरेर यो ज्यान कति फाल्ने गलाउने अनि फेरि मन बुझाउँछु अनि सोध्छु ऊ पो अर्काको त मेरो त ऊ बाहेक आफ्नो भन्नु पो छ र सम्झिनलाई हरेक मन यो मुटु टुक्रिरहेको छ। तिमीलाई जति नै आफ्नो बनाउन कोसिस गरे पनि कहिले आफ्नो बनाउन सकिन। बधाई छ त्यो मान्छेलाई जसले मेरो भावको खुसी ल पायो। बधाई छ त्यो मान्छेलाई जसले मैले दिन नसकेको माया तिमीलाई दियो। बधाई छ त्यो मान्छेलाई ओहो तिम्रो भाग्यमा खुसी लिएर आयो। ओहो तिमीले कति सजिलै भन्थ्यौ नि हामी बीच केही पनि छैन एउटा वाक्य मात्र थियो त्यो तर त्यो मेरो भित्रको संसार पुरै भत्काइदियो। हाम्रा बाटाहरू छुटिए कथाको अन्त्य भयो भनेर तिमी अघि बढ्यो। तिम्रो ओठबाट निस्किएका ती निर्मम शब्दहरूले वर्षौंको सामिप्यतालाई एकै क्षणमा विगतको बाकसमा बन्द गरिदियो। तर फेरि सम्बन्ध शब्दले मात्र बाँधिने र टुट्ने कुरा हुने रहेछ। यो मनको अदालतमा तिम्रा हरेक तर्कहरूले काम गर्दैछन् गर्दैन तर त्यसले मेरो भित्रको संसार पुरै भत्काइदियो। हाम्रा बाटाहरू छुटे हो यस्तै भयो। तिमीसँगको नाता टुटिसकेका हुन् भने किन मेरो हृदयको एकान्तमा तिमी अझै पनि निरन्तर आइरहन्छौ। किन रातको शून्यतामा तिम्रो नाम मात्रै आफैमा घुम्जिन्छ। तिमीले सम्बन्धको धागो छुडाएर गयो तर यादका धागाहरू त यतिकै कसिएर बसिएका छन्। म कसरी फुकाऊ तिमीलाई म आफूलाई सम्झन्छु। अब हामी अपरिचित छौ तर अपरिचित भए पनि मेरो हरेक मौनतामा तिम्रै आवाज किन सुनिन्छ। आँखा चिम्लन्दा पनि तिम्रै अनुहार देखिरहन्छु। यहाँ त हरेक संसार सासमा तिम्रा सम्झनाहरू आइरहेका छन्। नयाँ अध्याय शुरू हुन्छ। साँझको चिसो हावामा तिम्रो स्पर्श खोज्छु। भिडमा तिम्रो छाया देख्न खोज्छु तर एकान्तमा तिम्रो नाम मनमनै बोलिरहन्छु। यो कस्तो विडम्बना हो जहाँ तिमी मेरो जीवनबाट गइसकेकी छौ तर पनि मेरो जीवनभित्र तिमी बाहेक अरू कोही छैन। म अघि बढ्न चाहन्छु तर हरेक पाइलाहरू तिमीबाट शुरू भएर तिमी नै मै गएर रोकिन्छन्। सायद प्रेमको कहानी यही त होला नि है। हरेक आफ्ना व्यथाका कुराहरू सुनाउनु कोही पनि छैनन् मेरो। म अघि बढ्न चाहन्छु तर हरेक पाइलाहरूमा ठक्करै ठक्कर पाइरहेको हुन्छ। यो जुनीमा तिमी मेरी भएनौ। जुनीभरि जुनी भयो आँखाले बाटो कुरिरहेको हरेक पदयात्रामा तिम्रै आवास भरेको साँझ ढल्छ रात पर्छ अनि फेरि बिहानी हुन्छ तर यो मनको तीर्सना तिम्रै यादमा मात्र सताइरहन्छ। सोध्छन् धेरैले ओहो के छ र नाता। म मुस्कुराउँछु मात्र मौनता रहन्छ। मेरा गाथाहरू भन्नै नमिल्ने साइनो छैन तर पनि देखाउने कुनै प्रमाण पनि छैन। तर तिम्रो पर्खाईमा अडिएका यो मेरो प्राण खै कहाँ गएर अन्त्य हुने हुन्। तिम्रो फोनको प्रतीक्षाले यो अधर अन्धकार रात पनि उज्यालो महसुस भएको जस्तो लाग्छ। तिमीसँगै गरेको प्रेम न त जबरजस्ती थियो न त सम्झौता नै थियो तर केवल अथाह प्रेम। मन भरिको माया र दुःखमा पीड़ाहरू खोल्ने ठाउँ यो मनलाई कसरी सम्हाल्नु। जति नै सान्त्वना दिन खोज्छु त्यति नै धेरै तिम्रो यादहरूले सताइदिन्छन्। चोखो प्रेम गरेको थिए त्यही भएर त होला तिम्रो एक एक पलको चिन्ता हुन्छ। यो मनमा अनायासै पीड़ाले आफ्नो ठाउँ बनाउँदै जाँदैछ। यो मनलाई सबै थाहा छ मेरो तिमी प्रति कुनै अधिकार छैन भनेर। फेरि पनि तिम्रै चिन्ता तिम्रै माया तिम्रै यादले यो मनलाई सुनसान समुद्रको गहिराई जस्तै आँसुको भेलमा डुबाएको छ। यी आँखामा न त आँसु रितिन्छन् न त तिम्रा याद नै मेटिन्छन्। त केवल मेरो आफ्नो अस्तित्व केवल प्रेमको पर्खाईमा मायाको प्रेमको पर्खाईमा। श्रोत साथी तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने तपाईँले सुनिरहनु भएको छ कार्यक्रम बोलबायमा र यस कार्यक्रममा हामीले थोरै भए पनि तपाईँको
भावना र मनको व्यथालाई समेट्ने प्रयास गरेका छौं। साथसाथै मानिसको जीवनमा जानी नजाने अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने तपाईँले कार्यक्रम बोलबाय माफरामा आफ्ना भावनाहरू पत्र मार्फत लेखी पठाउनुहुनेछ भन्ने आशा गरेका छौं। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथ दिने मित्र सुजनलाई धन्यवाद, अनि उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ। कार्यक्रम पुलबाय माफ्र रेडियो मसिन्दी 95 MHz विशेष तमु संग्रहालय लमजुङ यस ठेगानामा पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा सहित अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: toilet pony, yeah. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार

0: दुवै अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन चोक, फोन 0665201120, मोबाइल 98460774745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज